नमस्कार, शुभ प्रभात। मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्म 2083 साल जेठ महिनाको 18 गते। तदनुसार अंग्रेजी वर्ष 2026 जून महिनाको 1 तारीक आज सोमबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 6:33 भइरहेको छ। आकाशवाणी गान्तोक सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै प्रारम्भ गर्न लागिरहेका छौं प्रातःकालीन सेवा यस मंगल ध्वनिबाट।

आदरणीय श्रोता, इरानी सुफी कवि रुमीले भनेका छन्, तिमीले खोजिरहेको कुरा तिमी भित्रै छ, त्यसैले चुपचाप बस, शब्दहरूले कहिलेकाहीँ घाउ बनाउँछन्। यसै सुविचारका साथ आजको यस अधिवेशनमा समावेश विभिन्न कार्यक्रमहरूको आरम्भ गर्न लागिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक अभिवादन जनाउँदछौ। आत्मालाई शान्ति र भक्तिको अनुभूति गराउने माध्यम भजन नै हो। श्रोता, आजको यस पावन अवसरमा केही क्षण गायक कलाकार हरिहरनको आवाजमा सजिएका केही भक्तिमय भजन सुनेर मनलाई आनन्दमय बनाऊ।

श्रोता गायक कलाकार हरिओम शरणको आवाजमा रहेको यसै वचनका साथ कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहोस् हाम्रो यस अधिवेशनमा समावेश बिहानको 10:30 प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित समाचार संस्कृत अनि हिन्दी भाषामा। बिहानको 7:05 आकाशवाणी गान्तोक केन्द्रबाट सुनाउनेछौ कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सदाबहार पुराना हिन्दी चलचित्रका गीतहरू। 7:25 सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसारित नेपाली समाचार। 7:35 सुन्नुहुनेछ आकाशवाणी गान्तोक केन्द्रबाट विविध जानकारी र मनोरञ्जनले भरिएको ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम। बिहान 8:00 अनि 8:15 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजीमा समप्रसारित समाचार। 8:30 सुन्नुहुनेछ उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट समप्रसारित पूर्वोत्तर समाचार। 8:40 सुन्नुहुनेछ आकाशवाणी गान्तोक केन्द्रबाट नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। बिहान 9:00 मुख्य समाचार सुन्नुहुनेछ भने 9:02 पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि। बिहान 10:00 पुनः मुख्य समाचार सुन्नुहुनेछ अनि 10:02 नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी। बिहान ठिक 10:30 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम एफएम गोल्ड। श्रोता समय यस बेला बिहानको 6:55 हुनै लागेको छ। यहाँहरूले अब सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित संस्कृत अनि हिन्दी समाचार। त श्रोता केही क्षण प्रतीक्षा साच्नुहोला।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो चलचित्र आबुरुको गीत भने अब प्रस्तुत छ अर्को गीत। चलचित्र श्री 420 गायक कलाकार छन् मन्ना डे र लता मङ्गेशकर, संगीतकार शङ्कर जयकिशन। सन् 1955 दर्शक सामु आएको यस चलचित्रका मुख्य कलाकारहरू राज कपूर, नर्गिस र नदिरा रहेका छन् भने चलचित्रका निर्देशक अनि निर्माता राज कपूर नै रहेका छन्।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: वर्क फ्रॉम होम, हाई सैलरी, बस एक क्लिक में। अरे वाह!
2: अनजान लिंक्स पर क्लिक मत कीजिए। आरबीआई कहता है,
3: जानकार बनिए, सतर्क रहिए।
4: आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गोल्डन मेलोडी, सदाबहार हिन्दी चलचित्रका गीतहरू। श्रोता, अब अघिल्लो गीत सुनौ चलचित्र दिल अपना और प्रीत पराईबाट। गायक कलाकार छन् लता मंगेशकर, संगीतकार शंकर जय किसान। सन् 1960 आएको यस चलचित्रका मुख्य कलाकारहरू राजकुमार, मीना कुमारी र नदिरा रहेका छन् भने चलचित्रका निर्माता कमल अमरोही अनि निर्देशक किशोर साहू रहेका छनृ।

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो चलचित्र दिल अपना और प्रीत पराएको गीत। भने अब प्रस्तुत छ अन्तिम गीत चलचित्र तुमसे अच्छा कौन है बाट। गायक कलाकार छन् मोहम्मद रफी, संगीतकार शंकर जयकिसान। सन् 1969 आएको यस चलचित्रका मुख्य कलाकारहरू समी कपूर, बबिता र मोहम्मद रहेका छन् भने निर्देशक अनि निर्माता प्रमोद चक्रवर्ती रहेका छनृ।

गायक कलाकार मोहम्मद रफीको आवाजमा रहेको यसै गीतका साथ कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय यही समाप्त हुँदछ। यहाँहरूले अब सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसारित समाचार नेपालीमा। त श्रोता केही क्षण प्रतीक्षा साँच्दै गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो। समाचार सविना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति ऊ मिन आउङ लाइन्सको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड माल्सले आज नयाँ दिल्लीमा भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको दोस्रो संवादको संयुक्त अध्यक्षता गर्नुहुनेछ। 10 राज्यहरूको 24 राज्यसभा सीटहरूको द्विवार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 जना नयाँ मन्त्रीहरू सामेल हुनेछन्। प्रसिद्ध गायिका सुमन कल्याणपुरको 89 वर्षको उमेरमा हिज मुम्बई स्थित उहाँको निवासमा निधन भएको छ। अनि रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै लगातार दोस्रो पटक आईपीएलको उपाधि हासिल गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति ऊ मिन आउङ लाइनको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। यस अवधि दुवै देशहरूको बीच ऐतिहासिक र सभ्यतागत सम्बन्धहरूलाई अझ बलियो गर्न माथि चर्चा हुनेछ। साथै

0: बातचीतमा सुरक्षा र सम्पर्क सहित आपसी सहयोगसित जोड़िएका विभिन्न मुद्दाहरूमा पनि विचार विमर्श हुनेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिज साँझ नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपतिसँग पनि भेट गर्नुभयो। राष्ट्रपति आउङलाइन गत शनिबार पाँच दिनको भारत भ्रमणमा बिहारको गया आइपुग्नु भएको थिए। उहाँको साथ एक उच्च स्तरीय प्रतिनिधिमण्डल पनि रहेका छन्। राष्ट्रपतिको रूपमा यो उहाँको यो पहिलो भ्रमण हो। राष्ट्रपति आउङलाइन भोलि मुम्बई जानुहुनेछ, जहाँ उहाँले उद्योग तथा व्यापार जगतका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुहुनेछ।
1: म्यांमार के राष्ट्रपति आज शाम राष्ट्रपति भवन में राष्ट्रपति द्रौपदी मुर्मू से मुलाकात करेंगे। सांस्कृतिक परिसर में आयोजित लाइट एंड लोटस रेलिक्स ऑफ द अवेकन वन प्रदर्शनी का भी दौरा करेंगे। इस प्रदर्शनी में भगवान बुद्ध से संबंधित पित्रहवा पवित्र अवशेषों तथा उनसे जुड़ी महत्वपूर्ण प्राचीन धरोहरों का प्रदर्शन किया जा रहा है। म्यांमार भारत की नेबरहुड फर्स्ट एक्ट ईस्ट और महासागर नीतियों के संगम पर स्थित है। म्यांमार के राष्ट्रपति की भारत की यह आधिकारिक यात्रा से भारत और म्यांमार के बीच बहुआयामी संबंधों को और गहराई मिलेगी तथा दोनों देशों के बीच साझेदारी के नए अवसर खुलने की आशा है।
0: रक्षा मंत्री राजनाथ सिंह र अस्ट्रेलिया का उप प्रधानमंत्री तथा रक्षा मंत्री रिचर्ड माल्सले आज नया दिल्ली में दोस्रो भारत अस्ट्रेलिया का रक्षा मंत्री को संवाद को सह अध्यक्षता करने। रक्षा मंत्रालय का अनुसार बैठक में रक्षा र सुरक्षा सहयोग सुदृढ़ पार्ने, सेना बीच को तालमेल बढ़ाने र रक्षा उद्योग में साझेदारी सह विकास र सह उत्पादन का अवसर बारे छलफल करने। यह बैठक इंडो पैसिफिक क्षेत्र में शांति स्थिरता र सुरक्षा सुदृढ़ पार्न महत्व मानिन्छ। दस राज्यहरूको 24 राज्यसभा सीटहरूको द्विवार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। यस चुनाव अन्तर्गत आन्ध्र प्रदेश, गुजरात र कर्नाटकमा 4-4 सीटहरू, राजस्थान र मध्य प्रदेशमा 3-3 सीटहरू, झारखण्डमा 2 सीटहरू र मणिपुर, मेघालय, अरूणाचल प्रदेश र मिजोरममा 1-1 सीटमा मतदान हुनेछ। पूर्व प्रधानमन्त्री र जनता दल एस नेता एचडी देवेगौड़ा, केन्द्रीय मन्त्री र भाजपा नेता जर्ज कुरियन र रौनित सिंह, राज्यसभा विपक्ष का नेता र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे 30 सदस्य सामेल छन्, जसको कार्यकाल यसै महीना समाप्त भइरहेको छ। यसको अतिरिक्त महाराष्ट्र, तमिलनाडु र ओडिशामा 1-1 राज्यसभा चुनाव उपचुनावको लागि अधिसूचना पनि आज जारी गरिनेछ। महाराष्ट्रका उपमुख्यमन्त्री सनेत्रा अजित पवार र तमिलनाडुका एआईएडीएमके का सांसद सीबी सनमुगमले राजीनामा दिएपछि यो सीट खाली भएको हो। नामांकन दाखिल गर्ने अन्तिम मिति 8 जून रहेको छ। यही महिनाको 18 तारीकमा मतदान हुँदैछ। सोही दिन मतगणना पनि हुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 जना नयाँ मन्त्रीहरू सामेल हुनेछन्। शपथ ग्रहण समारोह आज बिहानी 11 बजे लोकभवनमा आयोजना हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 9 मईमा 5 जना क्याबिनेट मन्त्रीहरूको टोलीसँग पदभार ग्रहण गर्नुभएको थियो। मन्त्री परिषद विस्तारपछि राज्य सरकारमा मन्त्रीहरूको कुल संख्या 41 पुग्नेछ। यो संख्या 294 सदस्य पश्चिम बंगाल विधानसभाको लागि तोकिएको संवैधानिक सीमाभित्र हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsGershwin अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको सिद्धान्तले विगत 12 वर्षमा भारतमा उल्लेखनीय परिवर्तन ल्याएको छ। यस अवधिमा भाजपा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण र सशक्तिकरणको लागि महत्वपूर्ण पहलहरू गरेको छ। आकाशवाणी समाचारले विगत 12 वर्षमा सरकारको प्रयासहरूको बारेमा विशेष रिपोर्ट ल्याउने गर्छन्। आज हामी किसानहरूको कल्याणको लागि सरकारले चालेको कदमहरूमाथि पनि केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज मध्यप्रदेशको रायसेन जिल्लाबाट कृषि बचाओ अभियान शुरू गर्नुहुनेछ। यो अभियान 30 जूनसम्म जारी रहनेछ। अभियानको मुख्य उद्देश्य मलको सन्तुलित र उचित प्रयोगलाई प्रबन्धन गर्नु, मौसमसँग सम्बन्धित चुनौतीहरूको बीचमा किसानहरूलाई समयमै सल्लाह प्रदान गर्नु र पञ्चायत स्तरमा जनसहभागिता सुनिश्चित गर्नु रहेको छ। महाराष्ट्रमा सत्तारूढ़ माया युति गठबन्धनले आगामी विधान परिषदको चुनावको लागि

0: 17 सीट बाँडफाँडलाई अन्तिम रूप दिएको छ। सहमति अनुसार भाजपाले 11, शिवसेनाले 4 र राष्ट्रवादी कांग्रेस पार्टी एनसीपीले 2 स्थानमा प्रतिस्पर्धा गर्न सहमत भएको छ। विपक्षी महाविकास अघाडीले पहिले नै 17 मध्ये 15 सीटहरूको लागि आफ्नो बाँडफाँडको घोषणा गरेको छ, जसमा कांग्रेसले 8 सीटमा, शिवसेना यूबीटीले 4 र शरद पवारका नेतृत्व भएको एनसीपीले 3 सीटमा चुनाव लड्नेछ। प्रसिद्ध गायिका सुमन कल्याणपुरको हिज मुम्बई स्थित उहाँको आवासमा निधन भएको छ। उहाँ 89 वर्षकी थिइन्। सुमन कल्याणपुर सन् 1950 देखि 1970 को दशकसम्म चलचित्र, संगीतमा हिन्दी, मराठी र अन्य धेरै भारतीय भाषाहरूमा सुमधुर गायनका लागि परिचित छिन्। उहाँको जन्म 28 जनवरी 1937 बंगलादेशको ढाकामा भएको थियो। उहाँले सन् 1950 को दशकको मध्यमा हिन्दी चलचित्रहरूमा आफ्नो शुरूआत गरेकी थिइन् र अनुभवी संगीतकार र गायकहरू विशेष गरी मोहम्मद रफीसँगै सयौं गीतहरू गाएकी थिइन्। सुमन कल्याणपुर केही प्रसिद्ध गीतहरूमा आजकल तेरे मेरे प्यार के चर्चे, नाना करते करते प्यार कर बैठे, हम चले आए समावेश छन्। मराठी संगीतमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ। महाराष्ट्रका राज्यपाल जिष्णु देव वर्मा, मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र सुनेत्रा पवार र केन्द्रीय मन्त्री नितिन गडकरीले सुमन कल्याणपुरको निधनमा शोक व्यक्त गर्नुभएको छ। रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको छ। फाइनलमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई 156 रनको लक्ष्य दिएको थियो। विराट कोहलीको अभिजित 75 रनले बेंगलोरले 2 ओभर बाँकी छँदै खेल जित्न मदद गरेको छ। यसअघि गुजरातले 20 ओभरमा 155 रन बनाएको थियो, जसमा वाशिङटन सुन्दरले 37 बलमा अभिजित 50 रन बनाएका थिए। बेंगलोरका लागि रसिक सलामदारले 3 विकेट लिए भने भुवनेश्वर कुमार र जोस हेजलवुडले 2 विकेट लिए। विराट कोहलीलाई म्यान अफ द म्याच घोषित गरियो। राजस्थानका खेलाड़ी वैभव सूर्यवंशीलाई प्लेयर अफ द सीरिज घोषित गरियो। सूर्यवंशीले 776 रन बनाएर अरेन्ज क्याप पनि जिते, जो 15 वर्षको उमेरमा अरेन्ज क्याप प्राप्त गर्ने सबैभन्दा कान्छो खेलाड़ी बनेको छ। काशीको रबाडाले सीजनमा 29 विकेटमा 7 पर्पल क्याप जितेको छ। टीम डेभिडलाई ब्याकवर्ड पोइन्टमा आउट गरेकोमा मनिष पाण्डेले म्याच अफ द सीजनको अवार्ड प्राप्त गरे। भारतीय महिला कुस्ती खेलाड़ीहरूले भियतनामको दानाङमा भएको एसियाली अण्डर 17 कुस्ती च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गर्दै 2 स्वर्ण, 3 रजत र 5 कांस्य पदक सहित कुल 10 पदक जितेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति उमिन औंगलाइनको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मासले आज नयाँ दिल्लीमा भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको दोस्रो संवादको संयुक्त अध्यक्षता गर्नुहुनेछ। 10 राज्यहरूको 24 राज्यसभा सीटहरूको द्विवार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 जना नयाँ मन्त्रीहरू सामेल हुनेछन् अनि रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै लगातार दोस्रो पटक आईपीएलको उपाधि हासिल गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, कार्यक्रम प्रणाम सिक्किमको नवीनतम अंक भनौ जुन महिनाको पहिलो तारीकको घटनाहरूलाई लिएर हामी उपस्थित भइसकेका छौं।
1: हजुर, अब चाहिँ अब बाख्रास्तो गर्नु परेन है।
0: हजुर, तर जुन तारा त छँदैछ।
1: हजुर श्रोता, रमाइलो गर्दै फेरि हामी प्रणाम सिक्किम कार्यक्रमको नवीनतम अंक बोकेर आएका छौं। र श्रोता, आजको यो अंकमा हामीले विशेष गरेर समय

0: गरेका छौं। आजको दिन घटेका घटनाहरूको साथसाथमा केही जन्मको बारे पनि कुरा गर्नेछौ। तीमध्ये नर्गिसको आज जन्म भएको उनीबारे छोटो जानकारी राख्नेछौ भने वेट लिफ्टर कर्ण मल्लेश्वरीबारे पनि छोटो जानकारी, किनभने उहाँको आज जन्म भएको छ। उसै गरी आज तीनवटा दिवस परेको छ, त्यो हो ग्लोबल डे अफ प्यारेन्ट्स अर्थात अभिभावकहरूलाई भनौं माता पितालाई एउटा सम्झने वैश्विक दिवस, उसै गरी इन्टरनेशनल डे अफ प्रोटेक्सन फर चिल्ड्रेन नानीहरूको सुरक्षा भनौं है अन्तर्राष्ट्रिय सुरक्षा गर्ने अन्तर्राष्ट्रिय दिवसको रूपमा पनि आज पालन गरिन्छ भने वर्ल्ड मिल्क डे अर्थात विश्व दुग्ध दिवसको रूपमा पनि पालन गरिन्छ। यसबारे पनि हामी जानकारी राख्नेछौ र साथसाथमा श्रोता नेपाल दरबार हत्याकाण्ड पनि विगतमा आजको दिन भएको थियो, यसबारे पनि छोटो जानकारी हामी राख्नेछौ र आजको कार्यक्रमको हामी थालनी गर्न चाहन्छौ भारतकै प्रसंगमा कुरा गर्दै। अठार सय बयालिसमा आजको दिन जन्मिएका बांगला साहित्यका महान साहित्यकार हुन् सत्येन्द्रनाथ टेगोर। उसै गरी 1874 आजको दिन इस्ट इण्डिया कम्पनी भंग गरिएको थियो। 1904 आजको दिन रंगुनमा चारवटा भाषाको एउटा प्यानल बनाइएका थिए, ती भाषाहरू थिए बर्मिज, उर्दू, तामिल अनि चाइनिज। उसै गरी 1916 आजको दिन अहमदनगरमा भारतका ती महान स्वतन्त्रता सेनानी लोकमान्य तिलकले स्वराज मेरो जन्मसिद्ध अधिकार हो भन्दै गर्जिएका थिए। 1930 आजको दिन भारतको सबैभन्दा लग्जरियस फास्ट ट्रेन डेक्कन क्वीनले सीएसटी अर्थात भिक्टोरिया टर्मिनसदेखि पुणेसम्मको यात्रा तय गरेको थियो। 1945 आजको दिन टाटा फण्डामेन्टल रिसर्च इन्स्टिच्यूटको स्थापना भएको थियो।
1: 2008 अक्षरधाम आतंकी हमलाको मामलामा गुजरात हाईकोर्टले तल्लो अदालतको फैसलालाई यथावत राखेको थियो। विशेष फोटाजस सोनिया गोकानीको अदालतले 2006 यस मामलामा तीन आरोपीहरूलाई फाँसी, एकलाई उमरकैद, एकलाई 10 वर्षको सजाय र एकलाई 5 वर्षको सजाय सुनाएको थियो। स्वामीनारायण सम्प्रदायको गान्धीनगर स्थित अक्षरधाम मन्दिरमा सेप्टेम्बर 2002 दुई आतंकीहरूको हमलामा 33 जना मारिएका थिए।
0: 1959 आजको दिन चाइनिजहरूले टिबेट आफ्नो कब्जामा लिएपछि धर्मगुरू दलाई लामा भारत आउनु भएको थियो। 1964 आजको दिन नव पैसाको चलन शुरू भएको थियो जो पछि आएर पैसा भन्न थालिएको हो।
1: हजुर, यसरी नै 2010 भारतीय सर्वोच्च न्यायालयको मुख्य न्यायाधीश पदबाट सेवानिवृत्त भएका बालकृष्णनलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष नियुक्त गरिएको थियो। उनी मानव अधिकार आयोगको पहिलो दलित अध्यक्ष हुन्।
0: 1972 आजको दिन स्पेस कमिशन अनि स्पेस विभागको निर्माण गरियो र यसै अन्तर्गत औ डीओएस अन्तर्गत इसरो अर्थात इण्डियन स्पेस रिसर्च अर्गनाइजेशन पनि आएको हो। 1985 आजको दिन भारतीय क्रिकेटर दिनेश कार्तिकको जन्म भएको हो। 1987 आजको दिन फिल्म निर्देशक अनि स्क्रिन राइटर ख्वाजा अहमद अब्बासको निधन भएको थियो। 1996 आजको दिन भारतका छैटौं राष्ट्रपति नीलम सञ्जीवा रेड्डीको पनि मृत्यु भएको थियो। यसै गरी 1997 राष्ट्रिय सम्मेलन नेता गुलाम रुजुल वानीको कास्कोट डाँडा जिल्ला जम्मूमा मिलिटेन्टहरूले किडन्याप गरेर हत्या गरिदिएका थिए।
1: हजुर, यसरी नै 1969 पंजाब उत्तर प्रदेशको पूर्व राज्यपाल विलियम मेलकम हेलीको मृत्यु भएको थियो। 2010 बाल राम नन्दा उनी नेहरू स्मारक संग्रहालय र पुस्तकालयको संस्थापक निदेशक एवं महात्मा गान्धीमाथि कैयौं किताबहरू लेखिसक्ने इतिहासकारको निधन भएको थियो।
0: भारतको प्रसंगमा विगतमा घटेका घटनाहरूबारे छोटो जानकारी। त यो जानकारीपछि श्रोता अब कुरा गरौं जन्मको।
1: हजुर, 1975 भारतको प्रसिद्ध भार उत्तोलक कर्णम मल्लेश्वरीको जन्म आजकै दिन श्रीकाकुल्लम आन्ध्र प्रदेशमा भएको हो। उनी ओलम्पिक खेलहरूमा काँस्य पदक जित्ने प्रथम महिला खेलाड़ी हुन्। उनलाई 1995 अर्जुन पुरस्कार, 1996 राजीव गान्धी खेल रत्न पुरस्कार तथा 1997 पद्मश्रीले सम्मान गरिसकेको छ। अन्य उपलब्धिहरूको कुरा गर्दा 1990-91 52 किलो वर्गमा राष्ट्रिय च्याम्पियन बनिन्। 1992-98 54 किलो शारीरिक वजन वर्गमा राष्ट्रिय च्याम्पियन बनिन् भने 1954 एसियाई च्याम्पियनशीप मुकाबला कोरियामा 3 स्वर्ण पदक जितेकी थिइन्। यसरी नै इस्तानबुलमा 1954 विश्व च्याम्पियनशीपमा 2 स्वर्ण र 1 रजत पदक जितेकी थिइन्। दक्षिण कोरियामा 1995 एसियाई च्याम्पियनशीपको 54 किलो वर्गमा 3 स्वर्ण पदक जितिन्। चीनमा 1995 विश्व च्याम्पियनशीपमा 1 स्वर्ण पदक जितेकी थिइन्। 1996 जापानमा एसियाई प्रतियोगिताहरूमा 1 स्वर्ण पदक, 1997 एसियाई खेलहरूमा 63 किलो वर्गमा रजत पदक र 1998 बैंकक एसियाई खेलहरूमा 63 किलो वर्गमा रजत पदक जित्नको साथै 2000 ओस्का एसियाई च्याम्पियनशीपमा 63 किलो वर्गमा मल्लेश्वरीले स्वर्ण जितिन् तर कुल मिलाएर तृतीय स्थानमा आएकी थिइन्।
0: यसै गरी आजको दिन जन्मेकी हुन् हिन्दी फिल्मी संसारकी एक महान नायिका नर्गिस।
1: हजुर, कलकत्तामा हिन्दी सिनेमा

चिनिन थाल्यो। नर्गिस नाम नार्सिससबाट लिएको हो, जसको अर्थ हुन्छ फूल। रंगमंच नाम नर्गिसले नै प्रसिद्ध भइन् फतिमा रसिद। यसपछि फिल्मबाट नै उनले धेरै नाम र सहरत कमाइन्। उनले 1950 को दशकमा धेरै द्विभाषिक फिल्म हिन्दी अनि उर्दूमा काम गरिन्, जसमा अन्दाज र आवारा जस्ता धेरै सफल फिल्महरू सामेल छन्। उनी संजय दत्तको आमा हुन्। आज उनको 87 औं जन्म जयन्ती हो। नर्गिसको आमा जद्दान बाई भारतीय शास्त्रीय संगीतका गायिका थिइन्। दुई दशक लामो आफ्नो फिल्मी यात्रामा दर्जनौं सम्झना गर्न सकिने एवं संवेदनशील भूमिकाहरू निभाइन् र आफ्नो सहज अभिनयले दर्शकहरूलाई भरपूर मनोरञ्जन गराइन्। मदर इण्डियामा राधाको भूमिकाको निम्ति नर्गिसलाई फिल्मफेयर सहित कैयौं पुरस्कारहरू पनि प्राप्त भएको थियो। नर्गिसले मदर इण्डिया बाहेक आवारा, श्री 420, बरसात, अन्दाज, लाजवन्ती, जोगन परदेशी, रात और दिन सहित दर्जनौं कामयाब फिल्महरूमा सुन्दर अभिनय गरेकी छिन्। थुप्रै पुरस्कारहरूले सम्मानित नर्गिसलाई 1958 पद्मश्री र 1968 फिल्म दिन और रातको निम्ति सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कारले सम्मान जनाइएको थियो। उनले अभिनयपछि पति सुनिल दत्तसँग अजन्ता आर्ट्स कल्चरल ट्रुपको स्थापना गरिन्। यो दल सीमाहरूमा गएर जवानहरूको मनोरञ्जनको निम्ति स्टेज शो गर्दथे। यसबाहेक स्पेसटिक सोसाइटीसँग पनि जोडेकी थिइन्। यसपछि राज्यसभाको निम्ति नर्गिसलाई नामाङ्कित गरिएको थियो, तर भाग्यलाई अरू केही नै मंजूरी थियो र आफ्नो कार्यकाल पूरा गर्न सकिनन्। यसै कार्यकालको समय 3 मे 1981 क्यान्सरको कारण उनको मृत्यु भयो। उनको मृत्यु पश्चात नर्गिसको सम्झनामा 1982 नर्गिस दत्त मेमोरियल क्यान्सर फाउण्डेशनको स्थापना गरियो। यस प्रकार मृत्यु पश्चात पनि नर्गिस दर्शकको मनमा बसेकी छिन्। त आज नर्गिसको जन्म जयन्ती सम्झन चाहन्छौ नर्गिसलाई उनीद्वारा अभिनीत यो गीतबाट।

हजुर श्रोता प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिवस बारे। सर्वप्रथम कुरा गरौं इन्टरनेशनल डे फर प्रोटेक्सन अफ चिल्ड्रेन, हजुर अन्तर्राष्ट्रिय बाल रक्षा दिवसको बारेमा। प्रत्येक वर्ष आजको दिन यो दिवस विश्वभरमा पालन गरिन्छ र यो अन्तर्राष्ट्रिय बाल रक्षा दिवस सबैभन्दा पुरानो एउटा अन्तर्राष्ट्रिय उत्सव हो जो 1950 पालन गरिँदै आएको छ। यसको शुरूआत 1949 रूसले प्रथम पटक गरेको थियो र यो दिवस मनाउने निर्णय मस्कोमा बसेको अन्तर्राष्ट्रिय महिला लोकतान्त्रिक संघको एक विशेष बैठकमा लिइएको थियो। अन्तर्राष्ट्रिय स्तरमा पहिलोपल्ट 1950 जून 1 तारीक विश्वका 51 देशहरूले यो दिवस धूमधामले पालन गरेको थियो। यसको उद्देश्य बालकहरूको अधिकारको सुरक्षा गरिनु हो। यस दिन विशेष गरेर दिव्यांग, अनाथ र गरीब नानीहरूले झेलिरहेका समस्याहरूलाई विशेष ध्यान दिइन्छ र उनीहरूको ती समस्याहरूको समाधान गरिने अनि ती नानीहरूलाई विभिन्न उपहारहरू र सहुलियतहरू दिएर

दोषी पार्ने चलन पनि छ भने विशेष गरी उनीहरूलाई अनिवार्य शिक्षा दिनु बालश्रम र बाल उत्पीड़नदेखि बचाउनु पनि मुख्य रहेको छ। हजुर, युनिसेफको रिपोर्ट अनुसार विश्वभरमा प्राय 7 मिलियन यस्ता नानीहरू छन् जो शिक्षाको अधिकारदेखि वञ्चित छन् भने यसमा 31.2 मिलियन नानीहरू यस्ता छन् जो स्कूल बीचैमा छोडेर गएका छन् भने फर्केर आउँदै आएका छैनन्। यसै गरी अधिकांश प्रतिशत बालिकाहरूको छ जो स्कूल आउँदै आएका छैनन् अनि धेरै बालकहरूको संख्या यस्ता छन् प्राथमिक शिक्षा लिँदा लिँदै स्कूल छोडेर गएका छन् भने वर्तमान प्राद्योगिकी सम्पन्न शिक्षण प्रणालीमा धेरैजना नानीहरू वञ्चित छन् भने कति नानीहरूले त्यसको दुष्प्रयोग पनि गरिएको रिपोर्टले बताएको छ। यसरी नै विश्वभरमा 5 देखि 17 वर्षसम्मका 246 मिलियन नानीहरू बाल श्रमिक छन् जो आफ्नो घरको समस्या बस यस्तो काम गर्न बाध्य भएका छन् भने कतिजना नानीहरू फकाएर फुस्लाएर यस्तो कार्यमा जाकिएका छन्। उसै गरी रिपोर्टले यो पनि बताएको छ कि विश्वमा 10 मिलियन भन्दा ज्यादा नानीहरूलाई नशालु पदार्थहरूको ओसार पसारमा यौन कार्यमा अनि अन्य अन्य नराम्रा कार्यहरूमा लगाइरहेका छन्। यही आँकडालाई ध्यानमा राखेर श्रोता आजको दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मनाउनुको कारण प्रत्येक सजग नागरिकहरूले हरेक नानीहरूको सुरक्षा गर्नुरहेको छ र उनीहरूको सुन्दर भविष्यको मार्ग प्रशस्त पारिदिनु एउटा उत्तरदायित्वपूर्ण नागरिकको परम कर्तव्य पनि बन्न गएको छ। उसै गरी श्रोता आजको दिनलाई विश्व दुग्ध दिवसको रूपमा पनि पालन गरिन्छ। हजुर, संयुक्त राष्ट्र खाद्य अनि कृषि संगठनद्वारा प्रत्येक वर्ष 1 जूनको दिन विश्व स्तरमा विश्व दुग्ध दिवस पालन गरिन्छ र यो दिवस वर्ष 2001 पालन गर्न थालिएको हो। तर योभन्दा अघि पनि विश्वका कतिवटा देशहरूले यो दिवस पालन गर्दै आएको थियो। श्रोता, यो दिवस पालन गर्नुको मुख्य कारण हो प्राकृतिक दूध सबै दृष्टिबाट अत्यन्तै पौष्टिक हुनको साथै यसबाट बनिएका सम्पूर्ण खाद्य सामग्रीहरू पनि शारीरिक हिसाबमा स्वास्थ्यवर्धक भएको हुनाले त्यस्ता सम्पूर्ण उत्पादहरूलाई प्रचार प्रसार गर्नु, यसको महत्वबारे आम मानिसहरूलाई जानकारी गराउनु साथै दूधलाई वैश्विक आहारको रूपमा मानिलिनु रहेको छ। र आजको दिन दूधमा पाइने विभिन्न पोषक तत्वहरू जो मानिसहरूको शरीरलाई चाहिने हुन्छ त्यसबारेमा जानकारी गराउँदै यो दिवस धुमधामले पालन गरिन्छ।

यसै गरी श्रोता, आज अर्को दिवस पनि परेको छ, त्यो हो ग्लोबल डे अफ प्यारेन्ट्स। हजुर, आजको दिन ग्लोबल डे अफ प्यारेन्ट्स अर्थात बुबा आमा या त भनौँ माता पिताको वैश्विक दिवस हो। 2012 युएन जेनरल एसेम्बलीले एउटा संकल्प 66292 पारित गरेर यो दिवस पालन गर्न थालेको हो र यो दिवस पालन गर्नुको मुख्य उद्देश्य हो विश्वका सबै माता पिताहरूको सम्मान गर्नु। उनीहरूले आफ्नो नानीहरूको सुन्दर भविष्यको खातिर गरेको मेहनत, परिश्रम र समर्पणको कदर गर्नु अनि आमा बाबा बनेर सबैलाई न्यानो अंगालोमा बाँधिराखेकोमा, सबैलाई सम्मान नजरले हेरेर एउटा रमाइलो स्वर्ग जस्तो घरको निर्माण गरेकोमा माता पितालाई सम्मान दिँदै उनीहरूको निस्वार्थ सेवाभावको याद गर्ने दिन हो आज। श्रोता, विश्व समुदायमा एउटा परिवारले निभाउँदै आएको अहम भूमिकाको विशेष महत्व रहेको छ। यसैले संयुक्त राष्ट्रले यसै कुरालाई ध्यानमा राखेर एउटा परिवारको लागि विभिन्न दिवसहरू पालन गर्दै आएको छ र आज आमा बाबाले आफ्नो नानीहरूको पालन पोषण, शिक्षा दीक्षाको लागि गरेको महत्वपूर्ण भूमिकाको निम्ति एक अर्को अर्थमा धन्यवाद भन्दै आफ्नो नानीहरूको सही रूपले पालन पोषण गर्नु, उसको हेरचाह गर्नु, सही अर्थमा सके जति शिक्षा आर्जन गराउनु अनि नैतिक मूल्य सिकाउनु एक आमा बाबाको परम कर्तव्य हो भन्ने कुराको अवगत गराउनु पनि आजको दिवसले बताउँछ। किनभने एक जिम्मेवार सजग नागरिकको जन्म सजग र जिम्मेवार माता पिताबाट नै सम्भव हुन्छ अनि जुन परिवारमा प्रेम हुन्छ, आपसी सुझबुझ हुन्छ, त्यही नै वास्तवमा उन्नति, प्रगति र खुशी पनि फैलिएको हुन्छ। उसो त श्रोता, विश्वबाटै 2030 गरीबी हटाउने लक्ष्य राखेर रा सतत विकासका विभिन्न पहलहरूमाथि चर्चा परिचर्चा हुँदै विविध योजनाहरू पनि कार्यान्वयन गरिँदै आएको छ। तर यसको लागि औ यो लक्ष्य प्राप्तिको लागि सबैभन्दा मुख्य भूमिका हुन्छ एउटा परिवारको। यसर्थ आजको दिन माता पिताले, आमा बाबाले या भनौं आमा आपाले आफ्नो परिवारलाई मायाले बाँधिराख्न सकेन भने परिवारमा छोरा छोरीलाई सामाजिक मूल्यका कुराहरू, नैतिक मूल्यका कुराहरू सिकाउन सकेन भने अनि परिवारलाई शिक्षित बनाउन सकेन भने त्यो परिवार पछि परेर जानेछ। यसर्थ एउटा परिवारप्रति बाबुआमाको जिम्मेवारी अनि बाबुआमाले निभाएको ती जिम्मेवारीको कदर गर्नु नै आजको यो दिवस औ ग्लोबल डे अफ प्यारेन्ट्सको मुख्य लक्ष्य रहेको छ। हामी सबै सबैको सुखद परिवारको अनि सबै सबै आमा बाबाहरूको, माता पिताहरूको सम्झना गर्छौ जसले छोरा छोरी र परिवारकै खातिर आफ्नो खुशी समर्पित गरिरहेका छनृ।

0: श्रोता कार्यक्रम प्रणाम सिक्किम सुनिरहनु भएको छ र अब हामी कुरा गर्नेछौं आजकै दिन विगतमा घटेका अन्य घटनाहरूबारे।
1: हजुर, आजकै प्रसंगमा कुरा गर्दा आजकै दिन 2001 नेपाल राज दरबार हत्याकाण्ड भएको थियो।
0: हजुर, बिहान उदायको सूर्य पश्चिममा गई के अस्तायो त्यो साँझमा षड्यन्त्रको जन्म भयो र त्यो सूर्य फेरि 2 तारीकको बिहानीमा उदाएन। जुन मात्र देखियो त्यो पनि ग्रहण लागेको ग्रहण लाग्यो त्यो षड्यन्त्रकारीको जसले नेपालको शिर विश्वभरका नेपालीहरूको शानलाई हत्या गरेको थियो। नेपाली समूहले आधुनिक इतिहासमै नसोचेको नदेखेको घटना घट्न गयो। नेपाल नरेश वीरेन्द्र वीरविक्रम शाह र राजमाता ऐश्वर्या राजलक्ष्मी सहित जम्मा परिवारका 10 जनाको लाश तेर्सिएको थियो। अब फेरि दशैंको टीकाको सहितको निम्ति नेपाली जनमानसलाई सम्बोधन गर्ने नरेश थिएनन्। भनियो उनकै छोरा दिपेन्द्रले गोली हानेको थियो तर पुष्टि हुनै नपाई 4 जूनको दिन यथार्थलाई आँखा बन्द गरी दिपेन्द्रले पनि विदा लिए। 1 जूनको रातमा नै सबै षड्यन्त्रले लुक्ने मौका पायो। नेपालका जनता उनलाई पिता सम्मान मान्दथे, कसैमाथि विश्वास भरोसा थियो त ती थिए राजा वीरेन्द्र वीरविक्रम शाह। यस घटनाले सम्पूर्ण विश्वलाई अचम्बमा पारेको थियो। जनमानस दुखी थिए, गहिरो शोकमा डुबेको थियो। जुन घटनालाई आज सम्झिन्दा पनि शरीरका हर अंग लोलाएर आउँदछ भने आँखा रसाउँछ र मनका कुना कुना पीड़ाले निचोड़दछ। यो घटना काठमाडौँको नारायणहिटी दरबारमा करिबन रात्रि 9 बजे भएको थियो। हजुर, नेपाली समाज आफ्नो शिरको सामूहिक हत्याको गवाही बनेको दिन साथै यही महिनाको पहिलो सप्ताहमा नै एकै परिवारको सामूहिक दाह संस्कार गरेको दिन थियो आजको दिन।
1: हजुर श्रोता, यसको साथै आजलाई फेरि छुटिने बेला भएको छ र भोलि बिहान फेरि यस्तै जानकारीहरू लिएर तपाईँहरू समक्ष प्रणाम सिक्किम कार्यक्रमको एक नवीनतम अंक लिएर आउनेछौ। तबसम्मको लागि हामी दुई कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्कार।
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब सुन्नुहोस् आकाशवाणी दिल्ली केन्द्र अनि आकाशवाणीको उत्तर पूर्वी सेवा सिलङ केन्द्रबाट हिन्दी अनि अंग्रेजीमा समाचार।

श्रोता, अब अर्को गीत सुनौ गायक कलाकार दावा गेल्मोको आवाजमा। प्रिय श्रोता, मायाको स्वागतमा मन सधैँ खुसी मनाउँछ, मुटुले बाटो बनाउँछ, तर हजार आँखा र हजार मुखमा भएका यो सहर भने मायालाई बदनाम गर्ने हल्ला गर्छन्। गायक यसैले भन्छन्, सहरभित्र के को हल्ला।

निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समय

0: बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ECINET एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम गीतिमाला नेपाली आधुनिक गीतहरू। श्रोता, अब सुनौ गायक कलाकार विनोद स्याङदेनको आवाजमा रहेको गीत। माया कहिल्यै बदनाम हुँदैन, माया कहिल्यै पापी हुँदैन, तर माया गर्ने मायालुहरू झुटा हुन्छन्, छलिया हुन्छन्। मायाले होइन तर मायालुले दिएको घातमा गायक भन्छन्, मेरो नाम नलेऊ मायालु।

गायक कलाकार दावा ग्याल्मोको आवाजमा रहेको यसै गीतका साथ कार्यक्रम गीतिमालाको निर्धारित समय यही समाप्त हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आकाशवाणीबाट आफ्नो मासिक रेडियो कार्यक्रम मन की बातमा राष्ट्रलाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो ओपन रोड वन्डर्स मोटरसाइकल क्लबका सदस्यहरूसँग आगामी 16 नर्थ इस्ट राइडर मिट आयोजनालाई लिएर मिन्तोगेङमा भेट गर्नुभयो। भारतीय निर्वाचन आयोगका निर्देशक सुब्रा सक्सेना हिजो सिक्किम आइपुग्नुभयो। उहाँ सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। निर्देशक सक्सेना राज्यमा मतदाता सूचीको जारी विशेष गहन संशोधनको तयारी र प्रगतिको समीक्षा गर्न मे 31 जून 4, 2026 सिक्किमको भ्रमणमा रहनुहुनेछ। सिक्किमको गृह विभागले गान्तोक शहर बाहेक राज्यका सबै जिल्लामा निजी सवारी साधनहरूमा लगाएको जोड बिजोड प्रतिबन्ध तत्कालको लागि हुने गरी फिर्ता लिएको छ। गान्तोक शहरभित्र जोड बिजोड प्रतिबन्ध 2024 यातायात सूचना अनुसार जारी रहनेछ। सरकारी सवारी साधनहरूमा पनि प्रतिबन्ध जारी रहनेछ। सिक्किम सरकारले सिक्किम भिजन 2047 तयारीका लागि सञ्चालन समिति र कार्यकारी समिति गठन गरेको छ, जुन भारतको विकसित भारत 2047 दृष्टिकोणसँग मिल्दो दीर्घकालीन विकास मार्गचित्र हो। सिक्किम राज्य कराते दो संघको 47 सदस्य टोलीले जुन 3-7 उत्तराखण्डको देहरादूनमा आयोजना हुने 5 केआईओ राष्ट्रिय कराते च्याम्पियनशिप 2026 सिक्किमको प्रतिनिधित्व गर्ने तयारी गरेको छ। टोली भोलि उक्त च्याम्पियनशिपका लागि प्रस्थान गर्दैछ। टोलीमा 25 महिला र 22 पुरूष खेलाड़ीहरू रहेका छन्। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 9:02 भइरहेको छ। अब प्रस्तुत छ कार्यक्रम चित्रांजली। चित्रांजली कार्यक्रम अन्तर्गत हामी यहाँहरूलाई मनोरञ्जन गराउनेछौ पुराना हिन्दी चलचित्रका केही गीतहरूबाट। प्रिय श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ चलचित्र राजा हिन्दुस्तानीबाट, गायक कलाकार उदित नारायण र अलका याग्निकको आवाजमा।

प्रिय श्रोता, अब अर्को गीत सुनौ। चलचित्र दिल तो पागल है बाट गायक कलाकार उदित नारायण झा र लता मंगेशकरको आवाजमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र ये दिल है आसिकानाबाट गायक कलाकार सरिका कपूरको आवाजमा रहेको गीत भने अब सुनौ अर्को गीत गायक कलाकार कुमार सानुको र अलका याग्निकको आवाजमा चलचित्र यस बसबाट

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम चित्रांजली, पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोता, अब अघिल्लो गीत सुनौ। चलचित्र वीरजाराबाट गायक कलाकार लता मंगेशकर र उदित नारायण झाको आवाजमा।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो चलचित्र तुमसे अच्छा कौन हैबाट गायक कलाकार अल्का याग्निकको आवाजमा रहेको गीत भने अब सुनौ अर्को गीत गायक कलाकार कुमार सानुको आवाजमा चलचित्र 1942 अ लभ स्टोरीबाट।

श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र दिल है कि मानता नहीं बाट गायक कलाकार कुमार सानु र अनुराधा पडवालको आवाजमा रहेको गीत। श्रोता अब अन्तिम गीत सुनौ गायक कलाकार पंकज उदासको आवाजमा चलचित्र नामबाट।

श्रोता, गायक कलाकार पंकज उदासको आवाजमा रहेको यसै गीतका साथ कार्यक्रम चित्रांजलिको निर्धारित समय यही समाप्त हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आकाशवाणीबाट आफ्नो मासिक रेडियो कार्यक्रम मन की बातमा राष्ट्रलाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो ओपन रोड वन्डर्स मोटरसाइकल क्लबका सदस्यहरूसँग आगामी 16 नर्थ इस्ट राइडर मिट आयोजनालाई लिएर मिन्तोक्याङमा भेट गर्नुभयो। भारतीय निर्वाचन आयोगका निर्देशक सुब्रा सक्सेना हिजो सिक्किम आइपुग्नुभयो। उहाँ सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। निर्देशक सक्सेना राज्यमा मतदाता सूचीको जारी विशेष गहन संशोधनको तयारी र प्रगतिको समीक्षा गर्न मे 31 जून 2026 सिक्किमको भ्रमणमा रहनुहुनेछ। सिक्किमको गृह विभागले गान्तोक शहरभरि राज्यका सबै जिल्लामा निजी सवारी साधनहरूमा लागेको जोड बिजोड प्रतिबन्ध तत्काल लागू हुने गरी फिर्ता लिएको छ। गान्तोक शहरभित्र जोड बिजोड प्रतिबन्ध 2024 यातायात सूचना अनुसार जारी रहनेछ। सरकारी सवारी साधनहरूमा पनि प्रतिबन्ध जारी रहनेछ। सिक्किम सरकारले सिक्किम भिजन 2047 तयारीका लागि सञ्चालन समिति र कार्यकारी समिति गठन गरेको छ, जुन भारतको विकसित भारत 2047 दृष्टिकोणसँग मिल्दो दीर्घकालीन विकास मार्गचित्र हो। सिक्किम राज्य कराते दोष संघको 47 सदस्य टोलीले जून 3-7 उत्तराखण्डको देहरादूनमा आयोजना हुने 5 कियायो राष्ट्रिय कराते च्याम्पियनशिप 2026 सिक्किमको प्रतिनिधित्व गर्न तयारी गरिएको छ। टोली भोलि उक्त च्याम्पियनशिपका लागि प्रस्थान गर्दैछ। टोलीमा 25 महिला र 22 पुरूष खेलाड़ीहरू रहेका छन्। आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

0: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 10:02 भइरहेको छ। अब प्रस्तुत छ कार्यक्रम ताजे तरानी। ताजे तरानी कार्यक्रम अन्तर्गत हामी यहाँहरूलाई मनोरञ्जन गराउनेछौ नयाँ हिन्दी चलचित्रका केही गीतहरूबाट। प्रिय श्रोता, कार्यक्रमको पहिलो गीत सुनाउ चलचित्र बागी 2 गायक कलाकार जुबिन नट्याल, सुकृति र एकाको आवाजमा।
1: हेराको हेरा

श्रोता अब सुनौ चलचित्र अजब प्रेम की गजब कहानीबाट गायक कलाकार अतिफ असलम र अलिसा चिन्मयको आवाजमा रहेको गीत।

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो गायक कलाकार सोनु निगमको आवाजमा रहेको गीत। श्रोता, यस कार्यक्रमको अन्तिम गीत सुनौ चलचित्र जेहरबाट गायक कलाकार श्रेया घोषालको आवाजमा।

श्रोता, गायक कलाकार श्रेया घोषालको आवाजमा रहेको यसै गीतका साथ कार्यक्रम ताजे तरानेको निर्धारित समय यही समाप्त हुँदछ। समय यसबेला बिहानको 10:30 हुनै लागेको छ। अब यहाँहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम एफएम गोल्ड। श्रोता, केही क्षण प्रतीक्षा साच्दै गर्नुहोला।

नारीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित आकाशवाणी गान्तोकको यो महत्वपूर्ण प्रयास कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, मानव जीवनमा अभिभावकको स्थान अत्यन्त उच्च, पवित्र र सम्माननीय मानिन्छ। संसारमा कुनै पनि व्यक्तिको पहिलो गुरू, मार्गदर्शक र प्रेरणाको स्रोत उनका अभिभावक नै हुन्। बालबालिकाको शारीरिक, मानसिक, नैतिक तथा सामाजिक विकासमा अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ। यही योगदानको सम्मान गर्दै हरेक वर्ष जून 1 तारीकका दिन अर्थात आजकै दिन विश्व अभिभावक दिवस मनाउने गरिन्छ, अर्थात आज ग्लोबल डे अफ प्यारेन्ट्स हो। यो दिवसले अभिभावकप्रति सम्मान, कृतज्ञता र प्रेम प्रकट गर्ने अवसर प्रदान गर्छ। अभिभावक दिवसको अवधारणा विश्वभर विभिन्न रूपमा विकसित भएको पाइन्छ। विशेष गरी परिवारको महत्व, अभिभावकको जिम्मेवारी तथा बालबालिकाको उचित पालन पोषण प्रति जनचेतना फैलाउने उद्देश्यले यस्तो दिवस मनाउन थालिएको हो र पछिल्लो समय अभिभावक दिवसलाई विद्यालय, सामाजिक संस्था तथा विभिन्न कार्यक्रम मार्फत महत्वका साथ मनाउन थालिएको छ। जून 1 अर्थात आजको दिनलाई अभिभावक दिवसका रूपमा मनाउने परम्पराले अभिभावक प्रतिको सम्मान र उनीहरूको योगदानलाई सम्झाउने कार्य गर्दछ। आधुनिक समाजमा पारिवारिक सम्बन्ध कमजोर बन्दै गएको अवस्थामा यस्तो दिवसले पारिवारिक एकता र आत्मीयतालाई अझ बलियो बनाउने काम गर्छ। अभिभावक दिवस भनेको आमा बुबा तथा अभिभावकहरूको त्याग, माया, संघर्ष र योगदानको सम्मान गर्ने विशेष दिन हो। यस दिन सन्तानले आफ्ना अभिभावक प्रति आदर, सम्मान र कृतज्ञता व्यक्त गर्छन्। विद्यालयहरूमा कविता वाचन, निबन्ध प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह आयोजना गरिन्छ। कतिपयले आफ्ना अभिभावकलाई उपहार दिएर वा मिठा शब्द मार्फत प्रेम व्यक्त गर्छन्। अभिभावक केवल जन्म दिने व्यक्ति मात्र होइनन्, उनीहरू सन्तानका संरक्षक, शिक्षक र भविष्य निर्माण गर्ने शिल्पकार हुन्। बाल बालिकाले जीवनका प्रारम्भिक संस्कार, अनुशासन, नैतिकता तथा व्यवहार अभिभावकबाट नै सिक्ने गर्छन्। त्यसैले अभिभावक दिवसले परिवारभित्रको सम्बन्धलाई अझ प्रगाढ़ बनाउने कार्य गर्दछ। आजको व्यस्त र आधुनिक जीवनशैलीका कारण परिवारका सदस्यबीच समयको अभाव हुन थालेको छ। धेरै जसो मानिस आफ्नो काम, अध्ययन तथा प्रविधिमा व्यस्त हुँदा अभिभावक प्रतिको सम्मान र संवाद घट्दै गएको अवस्था देखिन्छ। यस्तो अवस्थामा अभिभावक दिवसको आवश्यकता अझ बढ़ेको छ। यो दिवसले सन्तानलाई आफ्ना अभिभावकको महत्व बुझ्न प्रेरित गर्छ। अभिभावकले सन्तानका लागि गरेका दुःख, संघर्ष र त्यागलाई सम्झाउने अवसर प्रदान गर्दछ। साथै अभिभावकलाई पनि आफ्ना सन्तानसँग भावनात्मक सम्बन्ध बलियो बनाउन मदत पुग्छ। समाजमा बढ़दो वृद्धाश्रमको संख्या, पारिवारिक विखण्डन तथा नैतिक मूल्यको ह्रासलाई कम गर्न पनि अभिभावक दिवस आवश्यक छ। यसले परिवारप्रति जिम्मेवारी बोध गराउँछ र आपसी माया, सद्भाव तथा सम्मानको भावना विकास गर्छ। श्रोता, आजको यस दिवसले परिवार र समाजमा सकारात्मक प्रभाव पार्छ। यस दिवसका केही महत्वहरू छन्, जस्तै कि अभिभावकप्रति सम्मान प्रकट गर्ने अवसर। यस दिन सन्तानले आफ्ना अभिभावकलाई धन्यवाद दिने, सम्मान गर्ने तथा प्रेम व्यक्त गर्ने अवसर पाउँछन्। अभिभावक दिवसले परिवारका सदस्य बीचको आत्मीयता, समझदारी र भावनात्मक सम्बन्धलाई बलियो बनाउँछ। यस दिवसले सन्तानलाई अभिभावकको महत्व बुझाएर सम्मान, कर्तव्य र जिम्मेवारीका भावना विकास गराउँछ। अभिभावक

गर्दै यो दिवस विशेष रूपमा मनाइन्छ। र आज हामी कार्यक्रम नारी संसारमा यसै दिवसमाथि कुराकानी गर्दै साथमा गीत संगीत पनि सुन्नेछौ। त आउनुहोस् कार्यक्रममा लिऊ एउटा छोटो सांगीतिक विश्राम।

श्रोता, संयुक्त राष्ट्र संघ युनाइटेड नेशनले सन् 2012 जून 1 ग्लोबल डे अफ प्यारेन्ट्सका रूपमा घोषणा गरेको थियो। यसको उद्देश्य संसारभरका अभिभावकहरूको योगदान प्रति सम्मान गर्नु र बालबालिकाको विकासमा उनीहरूको भूमिकालाई उजागर गर्नु थियो। परिवार समाजको पहिलो आधार हो र अभिभावक त्यस परिवारका केन्द्रबिन्दु हुन्। बालबालिकाको व्यक्तित्व निर्माण, नैतिक शिक्षा, अनुशासन तथा सामाजिक संस्कारको शुरूआत घरबाट हुन्छ। त्यसैले संयुक्त राष्ट्र संघले परिवारको महत्वलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न यो दिवसको शुरूआत गरेको हो। विश्व अभिभावक दिवस अभिभावक प्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष दिन भएको कुरा हामीले मनन गरिसकेका छौं। यस दिन बालबालिका तथा विभिन्न सामाजिक संस्थाहरूले अभिभावकको सम्मानमा कार्यक्रम आयोजना गर्छन्। यस दिवसले केवल आमा बुबाको सम्मान मात्र होइन, जिम्मेवार अभिभावकको महत्व पनि सिकाउँछ। अभिभावकले आफ्ना सन्तानलाई केवल भौतिक सुख सुविधा मात्र नभई असल संस्कार, नैतिक शिक्षा र सही मार्गदर्शन दिनुपर्ने सन्देश पनि आजको दिनले दिएको छ। श्रोता, आजको आधुनिक युगमा मानिसहरू या भनौ हामीहरू व्यस्त जीवनशैली, प्रविधिको अत्याधिक प्रयोग तथा व्यक्तिगत स्वार्थमा केन्द्रित बन्दै गएका छौं। यसले पारिवारिक सम्बन्धमा दूरी बढ़ाउने खतरा सृजना गरेको छ। यस्तो अवस्थामा विश्व अभिभावक दिवसले परिवारभित्रको प्रेम, सम्मान र आत्मीयतालाई मजबूत बनाउन महत्वपूर्ण भूमिका खेल्छ र यस दिवस पालन गर्नुको महत्वहरू यस प्रकार पनि रहेका छन्। जस्तै कि अभिभावकको त्याग र योगदानको सम्मान गर्न सिकाउन, परिवारभित्र प्रेम र सद्भाव बढ़ाउन, बालबालिकालाई अभिभावक प्रति कृतज्ञ बन्न सिकाउन, जिम्मेवार अभिभावकको चेतना फैलाउन, पारिवारिक विखण्डन र वृद्धाश्रमको संख्या कम गर्न। र श्रोता, विश्व अभिभावक दिवस केवल अभिभावकको सम्मान गर्ने दिन मात्र होइन, यो विश्वभर परिवार र समाजमा देखा परेका विभिन्न समस्या प्रति सचेत गराउने महत्वपूर्ण अवसर पनि हो। आधुनिकता, प्रविधि, व्यस्त जीवनशैली तथा सामाजिक परिवर्तनका कारण परिवारभित्र अनेक चुनौतीहरू उत्पन्न भइरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघले अभिभावकको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। आज संसारभर नै संयुक्त

परिवारको परम्परा कमजोर बन्दै गएको छ। धेरै परिवारमा सम्बन्ध चिसिँदै गएका छन्। आमा बुबा र सन्तान बीच समयको अभाव, संवादको कमी तथा भावनात्मक दूरी बढ्दो अवस्थामा छ। र यसको समाधान परिवारका सदस्य बीच नियमित संवाद गर्ने, सँगै समय बिताउने, संस्कृतिको विकास गर्ने, घरमा प्रेम सहकार्य र सम्मानको वातावरण बनाउने, अभिभावक र सन्तान बीच मित्रवत सम्बन्ध कायम गर्ने आदि पनि हुन सक्छन्। र धेरै देशमा वृद्ध अभिभावकलाई एक्लो छोड्ने वा वृद्धाश्रम पठाउने प्रवृत्ति बढ्दै गएको छ। यसले अभिभावकलाई मानसिक पीड़ा र असुरक्षाको भावना दिन्छ र अभिभावक प्रति सम्मान र जिम्मेवारीको भावना विकास गर्न सकियो भने, वृद्ध वृद्धाहरूको हेरचाहलाई पारिवारिक कर्तव्यका रूपमा स्वीकार गर्न सकियो भने, सरकार तथा समाजले वृद्ध मैत्री कार्यक्रम सञ्चालन गर्ने र सन्तानलाई सानैदेखि नैतिक शिक्षा दिन सकियो भने सायद वृद्धाश्रमको बढ्दो समस्यालाई समाधान गर्न सकिन्छ होला। र बालबालिकामा नैतिक मूल्यको कमीको कारणले पनि आजको यो समस्या अझै विकराल बन्दै गएको अनुमान लगाउन सकिन्छ। प्रविधिको अत्याधिक प्रयोग, सामाजिक सञ्जालको असर तथा अभिभावकको व्यस्तताले बालबालिकामा अनुशासन, सम्मान र संस्कार कमजोर हुँदै गएको देखिन्छ। अभिभावकले बालबालिकासँग पर्याप्त समय बिताउने, राम्रो संस्कार र नैतिक शिक्षा दिने, मोबाइल तथा इन्टरनेटको प्रयोगमा उचित निगरानी गर्ने र घरमै सकारात्मक वातावरण सृजना गर्ने गर्न सकियो भने बालबालिकामा नैतिक मूल्यको कमी सायद नहुन सक्छ। त्यसै गरी कतिपय अभिभावकले सन्तानलाई केवल भौतिक सुविधा दिनु नै आफ्नो कर्तव्य ठान्छन्, तर भावनात्मक सहयोग मार्गदर्शन र नैतिक शिक्षाको कमीले बालबालिकामा विभिन्न समस्या उत्पन्न हुन सक्छ। र यसको समाधानका लागि हामीले अभिभावकलाई जिम्मेवार र अभिभावकत्व सम्बन्धी तालिम र सचेतना दिन सकिन्छ। बालबालिकाको भावना र मनोविज्ञान बुझ्ने प्रयास गर्ने, शिक्षा, अनुशासन र प्रेमलाई सन्तुलित रूपमा प्रयोग गर्ने र सन्तानलाई सही मार्गदर्शन प्रदान गर्न सकियो भने सायद यी समस्याहरूका समाधान हुन सक्छन्। र श्रोता, आज हामीले विश्वभरमा पालन भइरहेको अभिभावक दिवसमाथि कुराकानी गरिरहेका छौं र कुराकानीको क्रमलाई पुनः एकैछिन रोक्दै आउनुहोस्, लिउँ अर्को एउटा सांगीतिक विश्राम।

श्रोता, विश्वका धेरै परिवारमा घरेलु हिंसा, झगडा तथा मानसिक तनावका कारण बालबालिकाको विकासमा नकारात्मक असर पनि परिरहेको छ र परिवारभित्र सहिष्णुता र समझदारी बढ़ाउन सकियो, हिंसामुक्त पारिवारिक वातावरण सृजना गर्न सकियो, आवश्यकता अनुसार परामर्श तथा मनोवैज्ञानिक सहयोग लिन सकियो र आपसी सम्मान र धैर्यताको भावना विकास गर्न सकियो भने घरेलु हिंसा र मानसिक तनाव पनि सायद कम गर्न सकिन्छ। र त्यसै गरी अभिभावक र सन्तान बीच पुस्तागत दूरी कम गर्ने या भनौ नयाँ पुस्ता र पुरानो पुस्ता बीच सोच, व्यवहार तथा जीवनशैलीमा ठूलो भिन्नता देखिन्छ, यसले पनि आपसी समझदारीमा समस्या ल्याउन सक्छ र एक अर्काको विचारलाई सम्मान गर्ने, खुला संवाद र सहकारीको वातावरण बनाउने, आधुनिकता र संस्कार बीच सन्तुलन कायम गर्ने र परिवारभित्र आपसी विश्वास बढ़ाउन सकियो भने अभिभावक र सन्तान बीच पुस्तागत दूरी कम हुन सक्छ। र विश्व अभिभावक दिवसले परिवारलाई समाजको आधार स्तम्भका रूपमा स्थापित गर्न खोजेको छ। यस दिवसले अभिभावकको सम्मान मात्र होइन, परिवारभित्र देखिएका समस्या समाधान गरी प्रेम, सद्भाव, जिम्मेवारी र नैतिकताको विकास गर्न प्रेरणा दिन्छ। अभिभावक र सन्तान बीचको सम्बन्ध बलियो भए मात्र स्वस्थ परिवार, सभ्य समाज र समृद्ध राष्ट्र निर्माण गर्न सम्भव हुन्छ। त्यसैले विश्व अभिभावक दिवसले उठाएका सन्देशहरू सम्पूर्ण मानव समाजका लागि अत्यन्त महत्वपूर्ण छन्। र श्रोता, विश्वमा वृद्ध वृद्धा अभिभावकहरूको संख्या बढ़िरहेको छ। स्वास्थ्य सेवा, पोषण, शिक्षा तथा जीवन स्तरमा सुधार आएसँगै मानिसको आयु बढ़ेको छ। संयुक्त राष्ट्र युएन तथा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार 21औं शताब्दीको सबैभन्दा ठूलो सामाजिक परिवर्तन मध्ये जनसंख्याको वृद्धावस्था एक प्रमुख विषय बनेको छ। र जबसम्म अभिभावकहरू वृद्ध वृद्ध हुँदैनन् तबसम्म धेरै ठूलो समस्या देखा पर्दैन, किनकि उमेर छौंजेल सबैजनाले सबै थोक गर्न सक्नुहुन्छ। र समस्या तब हुन्छ जब हाम्रा अभिभावकहरू, हाम्रो बाबा आमाहरू वृद्धावस्थामा प्रवेश गर्नुहुन्छ। र हाल विश्वमा करिब 700 मिलियन भन्दा बढ़ी मानिस 65 वर्ष वा सोभन्दा माथिका छन्। सन् 2050 सम्ममा यो संख्या 1.50 अरब भन्दा बढ़ी पुग्ने अनुमान गरिएको छ। र 2019 विश्वका प्रत्येक 11 जना मध्ये एकजना 65 वर्षमाथि उमेरका थिए भने 2050 सम्ममा प्रत्येक 6 जना मध्ये एकजना वृद्ध हुने अनुमान गरिएको छ। 60 वर्षमाथिका मानिसको संख्या 1995 करिब 541 मिलियन थियो भने 2025 1.20 अरब भन्दा बढ़ी पुगेको छ। र 2080 सम्म विश्वमा 65 वर्ष भन्दा माथिका मानिसको संख्या बालबालिका भन्दा बढ़ी हुने अनुमान गरिएको पनि छ। र 80 वर्ष भन्दा माथिका वृद्धहरूको संख्या आगामी दशकमा झन तीव्र रूपमा बढ़ने देखिएको छ। सबैभन्दा बढ़ी वृद्ध जनसंख्या भएका देशहरू हुन् जस्तै कि जापानमा करिब 65 वर्ष भन्दा माथिको जनसंख्या 29%, इटालीमा करिब 25%, दक्षिण कोरियामा करिब 19-20% र जर्मनी उच्च वृद्ध जनसंख्या भएको देश मध्ये एक हो। र जापानलाई संसारकै सबैभन्दा वृद्ध समाज मानिन्छ जहाँ जन्मदर घट्दै र वृद्ध जनसंख्या बढ्दै गएको छ। वृद्ध वृद्ध अभिभावकहरूको संख्या बढ्नुका मुख्य कारणहरू यस्ता हुन सक्छन् जस्तै कि आयु बढ्नु, स्वास्थ्य सेवा, औषधि उपचार र पालन पोषणमा सुधारले मानिस लामो समयसम्म बाँच्न थालेका छन्। विश्वको औसत आयु 2024 करिब 73 वर्ष पुगेको छ। जन्मदर घट्नु, स्वास्थ्य सचेतना बढ्नु पनि हुन सक्छन्। वृद्ध जनसंख्या बढ़दा देखिएका चुनौतीहरू यस्ता हुन सक्छन् जस्तै वृद्धाश्रमको संख्या बढ़नु, स्वास्थ्य सेवामा बढ़ी दबाव पर्नु, काम गर्ने उमेर समूह घट्नु, पेन्सन तथा सामाजिक सुरक्षामा आर्थिक भार बढ़नु, एकलोपन र मानसिक समस्याहरू बढ़नु र विशेषज्ञहरूले यसलाई सिल्भर इकोनोमी र डेमोग्राफिक च्यालेन्ज दुवै रूपमा हेर्ने गरेका छन्। यसका समाधानहरू वृद्ध मैत्री स्वास्थ्य सेवा विस्तार गर्ने, सामाजिक सुरक्षा र पेन्सन प्रणाली बलियो बनाउने, परिवारभित्र वृद्धहरूको सम्मान र हेरचाह बढ़ाउने, सक्रिय वृद्ध जीवनशैली प्रवर्धन गर्ने, वृद्धहरूलाई समाजमा सक्रिय सहभागिताको अवसर दिने आदि हुन सक्छन्। र विश्व अहिले तीव्र रूपमा वृद्ध समाजप्रति अग्रसर भइरहेको छ। वृद्ध वृद्धहरूको संख्या बढ़नु मानव विकासको सकारात्मक संकेत भए पनि यसले सामाजिक, आर्थिक तथा स्वास्थ्य सम्बन्धी चुनौतीहरू पनि ल्याएको छ। त्यसैले सरकारले मात्र होइन, परिवार र समाजले पनि आफ्ना वृद्ध वृद्ध अभिभावकहरूको सम्मान, सुरक्षा र हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। सम्मानित वृद्ध जीवन नै सभ्य समाजको पहिचान पनि हो। र भारतको सन्दर्भमा कुरा गर्ने हो भने भारत प्राचीन सभ्यता, संस्कार र पारिवारिक मूल्यका लागि विश्वभर परिचित देश हो। भारतीय समाजमा अभिभावकलाई अत्यन्त सम्मानका साथ हेरिन्छ।
परिवारलाई समाजको पहिलो विद्यालय मानिने भएकाले अभिभावकको भूमिका सधैँ महत्वपूर्ण रहँदै आएको छ। तर समय, प्रविधि, आर्थिक अवस्था र सामाजिक परिवर्तनसँगै अभिभावक प्रतिको दृष्टिकोण तथा पारिवारिक संरचनामा ठूलो परिवर्तन भने पक्कै आएको छ। र प्राचीन तथा परम्परागत भारतीय समाजमा संयुक्त परिवार प्रणाली अत्यन्त बलियो थियो। एउटै घरमा हजुरबा, हजुरआमा, बाबु आमा, दाजुभाइ तथा नातागता समेत सँगै बस्ने चलन थियो। अभिभावकलाई परिवारको प्रमुख निर्णयकर्ता र सम्मान्य व्यक्तिको रूपमा हेरिन्थ्यो। त्यस बेला वृद्ध अभिभावकको हेरचाह सन्तानको मुख्य कर्तव्य मानिन्थ्यो। वृद्धाश्रमको अवधारणा लगभग थिएन। धार्मिक तथा सांस्कृतिक मूल्यले अभिभावक प्रति सम्मान सिकाउँथ्यो। परिवारमा नै बालबालिकाले संस्कार र नैतिक शिक्षा पाउँथे। गाउँ केन्द्रित जीवनशैलीका कारण परिवार विचारमा बलियो थियो। भारतीय संस्कृतिमा सेवा र श्रद्धालाई ठूलो धर्म मानिन्थ्यो। त्यसैले अभिभावकलाई भगवान सरह सम्मान गरिन्थ्यो। र आज भारत तीव्र शहरीकरण, प्रविधि र आधुनिक जीवनशैलीतर्फ अघि बढ़िरहेको छ। यसैले पारिवारिक संरचनामा ठूलो परिवर्तन ल्याएको छ। संयुक्त परिवारबाट एकल परिवारतर्फ अग्रसर बन्दै गइरहेको छ हाम्रो देश। पहिलेको संयुक्त परिवार प्रणाली कमजोर बन्दै गएको छ। अहिले धेरै युवा रोजगारी, शिक्षा र व्यवसायका लागि शहर वा विदेश जाने गरेका छन्। यसले अभिभावक र सन्तान बीच दूरी बढ़ाएको छ र भारत तीव्र रूपमा वृद्ध समाजतर्फ अघि बढ़िरहेको छ। 2011 60 वर्ष माथिका मानिस करिब 10 करोड़ थिए भने 2036 23 करोड़ पुग्ने अनुमान गरिएको छ। 2050 भारतको वृद्ध जनसंख्या कुल जनसंख्याको 20% भन्दा बढ़ी हुने सम्भावना रहेको छ। पहिले परिवारमै बस्ने वृद्ध अभिभावक अहिले वृद्धाश्रम वा एक्लो जीवन बिताउन बाध्य हुने अवस्था बढ़िरहेको छ। विशेष गरी शहरमा कामको व्यस्तता, विदेश बसाई, एकल परिवार, आर्थिक दबावका कारण वृद्ध अभिभावकको हेरचाह चुनौतीपूर्ण बन्दै गएको छ। र सकारात्मक परिवर्तन पनि केही रहेका छन्, जस्तै कि वृद्ध भत्ता, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सुधार हुँदै गएको छ। डिजिटल प्रविधिले टाढा बसेका परिवारलाई जोड्न मदत गरेको छ र सिनियर केयर तथा होम केयर सेवाहरू बढ़दै गएका छन्। र विशेषज्ञहरूको अनुसार आगामी दशकमा भारतमा ठूलो जनसंख्याकीय परिवर्तन हुने सम्भावना छ। 2046 भारतमा वृद्धहरूको संख्या बालबालिका भन्दा बढ़ी हुन सक्ने अनुमान गरिएको छ। स्वास्थ्य क्षेत्रमा दबाव, सामाजिक सुरक्षाको आवश्यकता, पेन्सन भार, श्रमिक अभाव जस्ता चुनौती बढ़ाउन सक्छ। र श्रोता, आजको यस विश्व अभिभावक दिवसको पावन अवसरमा आजको यो विशेष कार्यक्रम अभिभावक प्रति सम्मान, कृतज्ञता र प्रेम व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो। हरेक वर्ष जून 1 मनाइने यस दिवसले परिवारको महत्व, अभिभावकको त्याग, समर्पण र जिम्मेवारीलाई स्मरण गराउँदै समाजमा पारिवारिक मूल्य र नैतिक संस्कारको संरक्षण गर्ने सन्देश दिन्छ। आजको कार्यक्रममा अभिभावक दिवसको पृष्ठभूमि, यसको आवश्यकता, महत्व तथा वर्तमान विश्व समाजमा अभिभावक र वृद्ध वृद्धाले भोगिरहेका चुनौतीबारे विस्तृत रूपमा चुनौतीका बारेमा हामीले कुराकानी गर्यौं र विशेष गरी आधुनिकता, विश्व जीवनशैली, प्रविधिको प्रभाव तथा संयुक्त परिवारको विघटनका कारण अभिभावक र सन्तानबीच बढ़दो दूरीलाई गम्भीर विषयका रूपमा हामी समक्षमा उभिएको छ। कार्यक्रममा विश्वभर वृद्ध वृद्धाको बढ़दो जनसंख्या, वृद्धाश्रमको विस्तार, पारिवारिक सम्बन्धमा आएको परिवर्तन तथा भारत लगायत दक्षिण एसियाले समाजमा अभिभावकको विगत, वर्तमान र भविष्यको अवस्थाबारे हामीले थोरै कुराकानी गर्ने प्रयास गर्यौं। साथै अभिभावक प्रति सम्मान, सेवा र जिम्मेवारीको भावना विकास गर्नुपर्ने आवश्यकता पनि हामीले सँगै महसुस गर्यौं। यस अवसरमा हामीले अभिभावकलाई केवल जन्मदाता मात्र नभई जीवनकै प्रथम गुरू, मार्गदर्शक र प्रेरणाको स्रोतका रूपमा व्याख्या गर्ने पनि प्रयास गर्यौं।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत गर्नै लागिरहेका छौं कन्नडा भाषामा सामूहिक गीत अनि पाठ। यसका रचनाकार हुनुहुन्छ डीआर गौता।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपराह्नको 1 बज्ने लागेको छ। अब प्रस्तुत गर्दछौ एनसीईआरटीद्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

आकाशवाणी गान्तोक केन्द्रबाट बढ़िरहेका छौं। श्रोताहरू, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपराह्नको 1:30 भइरहेको छ। अबको केही समय यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउन लागिरहेका छौं विविध भारती सेवाका कार्यक्रमहरू। त कृपया केही क्षण प्रतीक्षा सोच्नुहोला।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ एकै कलाकार हिलदमित लेप्चाको आवाजमा सजिएका केही लेप्चा लोकगीतहरू।

श्रोताले तिन्जेल सुन्नुभयो कलाकार हिल्दामित लेप्चाको शर्मसज्जका केही लेप्चा लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बढ़िरहेका छौं श्रोतागण। अब केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाप्रसार गरी सुनाइरहेका छौं नेपालीमा समाचार।

0: कार्यक्रमको प्रसारण आकाशवाणीबाट भइरहेको छ र अब पालो भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओम मिन आङ ह्वाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरूबीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको 6 वर्ष पूरा भएको छ र भारतले महिला साफ फुटबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओमिन आङ ह्वाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। वार्ताको क्रममा सुरक्षा र कनेक्टिभिटी सहित म्यानमार र भारतबीचको सम्बन्धका सबै पक्षहरूमा चर्चा भयो। म्यानमारका राष्ट्रपतिले आज साँझ राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट्नुहुनेछ। उहाँले राष्ट्रिय राजधानीको राई पेथोरा सांस्कृतिक परिसरमा रहेको प्रकाश र कमलको जागृत व्यक्तिको अवशेष प्रदर्शनीको पनि भ्रमण गर्नुहुनेछ। प्रदर्शनीमा गौतम बुद्धसँग सम्बन्धित पिपराभा अवशेषहरू साथै उहाँसँग सम्बन्धित महत्वपूर्ण पुरातात्विक वस्तुहरू प्रदर्शन गरिएको छ।
2: सांस्कृतिक परिसर में आयोजित लाइट एंड द लोटस रेलिक्स ऑफ द अवेकेंड वन प्रदर्शनी का भी दौरा करेंगे। इस प्रदर्शनी में भगवान बुद्ध से संबंधित पिप्रहवा पवित्र अवशेषों तथा उनसे जुड़ी महत्वपूर्ण प्राचीन धरोहरों का प्रदर्शन किया जा रहा है। म्यांमार भारत की नेबरहुड फर्स्ट एक्ट ईस्ट और महासागर नीतियों के संगम पर स्थित है। म्यांमार के राष्ट्रपति की भारत की यह आधिकारिक यात्रा से दोनों देशों के बीच बहुआयामी संबंधों को और गहराई मिलेगी तथा दोनों देशों के बीच साझेदारी के नए अवसर खुलने की आशा है। अनुपम मिश्र, आकाशवाणी समाचार, दिल्ली।
1: म्यानमारका राष्ट्रपति भारतको 5 दिवसीय भ्रमणमा शनिबार बिहारको गया आइपुग्नु भएको थियो। उहाँसँगै धेरै क्याबिनेट मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरूसहित उच्चस्तरीय प्रतिनिधि मण्डल पनि रहेको छ। उहाँको यो भारतको पहिलो भ्रमण हो। म्यानमारका राष्ट्रपतिले व्यापार र उद्योगका नेताहरूसँग कुराकानी गर्न भोलि मुम्बईको पनि भ्रमण गर्नुहुन्छ।

0: भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरू बीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा श्री गोयलले उल्लेख गर्नुभयो कि यो सम्झौताले नयाँ बजारहरू खोल्नेछ, यसले निर्यातमा वृद्धि हुनेछ र निवेशलाई पनि प्रोत्साहन मिल्नेछ। श्री गोयलले भन्नुभयो यो पहलले रोजगारीका अवसरहरू सिर्जना गर्नेछ र विद्यार्थी, कामदार, महिला, किसान, जालहारी र सूक्ष्म लघु र मझौला उद्यमहरूलाई महत्वपूर्ण रूपमा फाइदा पुर्याउनेछ। भारत र ओमानले विशेष आर्थिक र सांस्कृतिक सम्बन्ध साझा गर्छन्। लगभग 7 लाख भारतीयहरू ओमानमा बसोबास गर्छन्। श्री गोयलले ओमानबाट वार्षिक रूपमा लगभग 2 अरब डलर रेमिट्यान्स आउने उल्लेख गर्नुभयो। यसबाहेक 6,000 भन्दा बढ़ी भारतीय उद्यमहरू हाल ओमानमा संचालनमा छन्। सुवेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो, जसमा 13 जना क्याबिनेट र 3 जना राज्य मन्त्री स्वतन्त्र प्रभार अनि 19 जना राज्य मन्त्रीहरू सामेल छन्। स्मरण रहोस्, मुख्यमन्त्री सहित 5 मन्त्रीहरूले विगत 9 मईको दिन शपथ लिएका थिए। यसरी मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा सरकार चलाउन जम्मा 40 मन्त्रीहरू सामेल गरिएका छन्। दार्जीलिङ जिल्लाबाट क्याबिनेट मन्त्रीको रूपमा सिलगढ़ीका भाजपा विधायक डाक्टर शंकर घोषले शपथ लिनुभयो भने राज्यमन्त्रीको रूपमा मतिगढ़ा नक्सलबाड़ीका विधायक आनन्द वर्मनले राज्यमन्त्रीको रूपमा शपथ लिनुभयो। यसै गरी काजीनीका विधायक विशाल लामाले पनि राज्यमन्त्रीको शपथ लिनुभयो। उनी एकमात्र गोर्खा हुन् जसलाई मन्त्री परिषदमा सामेल गरे। यसभन्दा अघि विधान चन्द्र राईको सरकारमा 1952 सालमा शिवकुमार राईलाई राज्यमा क्याबिनेट मन्त्री बनाएको थियो। त्यसपछि बंगालमा मुख्यमन्त्री सुवेन्दु अधिकारीको कार्यकालमा विशाल लामालाई 74 वर्षको लामो प्रतीक्षापछि मन्त्री बनाएको हो। कुनै गोर्खालाई पश्चिम बंगाल सरकारमा मन्त्री बनाइएको यो दोस्रो अवसर हो। आज शपथ ग्रहण गर्ने मन्त्रीहरू क्याबिनेट मन्त्रीहरूमा दीपक बर्मन, तपस रोई, डाक्टर शंकर घोष, मनोज कुमार ओराव, अर्जुन सिंह, गौरी शंकर घोष, स्वपन दासगुप्त, जगन्नाथ चट्टोपाध्याय, कल्याण चक्रवर्ती, अजय पोद्दार, शरद वर्त मुखर्जी, दूत कुमार मण्डल र अनुप कुमार दास सामेल छन् भने राज्यमन्त्री स्वतन्त्र प्रभारको रूपमा डाक्टर इन्द्रनील खान, मालती राभा रोय र राजेश महतो सामेल छन्। राज्यमन्त्रीहरूमा जुएल मुर्मू, हरिकृष्ण बेरा, आनन्दमय वर्मन, अशोक दिन्दा, नदियार चन्द बौरी, विशाल लामा, शान्तनु प्रमाणिक, मौमिता बी मिश्र, उमेश रोय, पूर्णिमा चक्रवर्ती, कौशिक चौधरी, भास्कर भट्टाचार्य, दिवाकर खरामी, अमिया किस्कु, कालिता माझी, गार्गी दास घोष, विराज विश्वास, दीपंकर जना र सुमना सरकार सामेल गरिएको छ। जलशक्ति मन्त्री सीआर पटेल र विज्ञान तथा प्राविधिक मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा जल अनुसन्धान र विकास सम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री आर पाटिलले कार्यशालाले जल संकटको समाधानका लागि व्यापक विचार विमर्श गरिने बताउनुभयो। उहाँले 2047 सम्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण विकसित भारतको लक्ष्यलाई साकार पार्न अभूतपूर्व आविष्कार र नयाँ प्राविधिहरूको एकीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। श्री पाटिलले यस क्षेत्रमा नयाँ विचारहरू ल्याउन विभिन्न क्षेत्रका सरकारवालाहरूको सामूहिक संकल्पको प्रशंसा गर्नुभयो। जलशक्ति मन्त्रालय र इसरोले जलस्रोत मूल्यांकन, अनुगमन र व्यवस्थापनका लागि उपग्रह आधारित अनुप्रयोगहरू र उन्नत प्राविधिहरूलाई सुदृढ पार्न समझदारी पत्रमा हस्ताक्षर गर्यो। 24 प्राथमिकता अध्ययन र सहकार्यका क्षेत्रहरू पहिले नै पहिचान गरिसकेको छ। सभालाई सम्बोधन गर्नुहुँदै डाक्टर जितेन्द्र सिंहले देशको अन्तरिक्ष अर्थव्यवस्था द्रुत गतिमा बढ़िरहेको र हाल 9 अर्ब डलर मूल्य रहेको र निकट भविष्यमा 10 गुणा बढ़ने अनुमान गरिएको बताउनुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको 6 वर्ष पूरा भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस योजनाको प्रशंसा गर्नुहुँदै भन्नुभयो यसले ग्यारेन्टी ऋण प्रदान गरेर वित्तीय समावेशीकरण र विकासका लागि नयाँ अवसरहरू खोलेर लाखौं सड़क विक्रेताहरूको जीवनमा सुधार ल्याएको छ। एक रिपोर्ट
1: देश के लाखों रेहड़ी पटरी वालों को पिछले 6 साल से पीएम स्वनिधि स्कीम के जरिए आसानी से कर्ज मिल रहा है। इससे उनके लिए अस्थायी आजीविका सुनिश्चित हो पाई है। इस योजना के तहत बिना किसी गारंटी के 3 चरणों में क्रमशः 15,000, 25,000 और 50,000 रुपए तक के कर्ज उपलब्ध कराए जाते हैं। इन कर्जों पर ब्याज सब्सिडी तथा ऋण गारंटी सहायता भी प्रदान की जाती है। इस पहल से देश भर के शहरों और कस्बों में 75 लाख से अधिक लाभार्थियों को फायदा हुआ है। पीएम स्वनिधि योजना के तहत अब तक 17,800 करोड़ रुपए से अधिक के कर्ज वितरित किए जा चुके हैं। इसके अलावा 55 लाख से अधिक लाभार्थियों को इस स्कीम से डिजिटल रूप से जोड़ा गया है।
0: एक सामाजिक सञ्जाल पोस्टमा मोदीले यो योजना विश्वास सम्मान र सशक्तिकरणमा आधारित रहेको बताउनुभयो। उहाँले लाभार्थीहरूलाई बधाई दिनुहुँदै भन्नुभयो, उनीहरूको दृढ़ संकल्प र उद्यमशीलताले देशको अर्थतन्त्रलाई निरन्तर बलियो बनाउँदैछ। हाम्रो संवाददाताले बताए अनुसार 2020 योजना शुरू भएदेखि हालसम्म 1,12,00,000 भन्दा बढ़ी ऋण वितरण गरिएको छ। कृषि मन्त्री शिवराज सिंह चौहानले आज मध्यप्रदेशको रायसेन जिल्लाको रामसिया गाउँमा राष्ट्रव्यापी खेत बचाउ अभियानको शुभारम्भ गर्नुभयो। सुन्नुहोस् एक रिपोर्ट।
2: एक महीने तक चलने वाला यह अभियान देश की कृषि भूमि को बचाने और किसानों को वैज्ञानिक खेती के लिए जागरूक करने की दिशा में एक बड़ी पहल है। कार्यक्रम में किसानों को संबोधित करते हुए श्री चौहान ने कहा,
3: ये खेत बचाओ कार्यक्रम इसलिए कि हमारी माटी बर्बाद ना हो जाए, हमारे खेत बर्बाद ना हो जाए। धरती कहे पुकार के कि इतना खाद मत डालो, इतना कीटनाशक मत डालो कि जो मुझे मार दे।
2: इस अभियान में कृषि विश्वविद्यालय, भारतीय कृषि अनुसंधान परिषद, कृषि विज्ञान केंद्र और जनप्रतिनिधि मिलकर भाग ले रहे हैं। अभियान के तहत किसानों को मिट्टी परीक्षण, सोइल हेल्थ कार्ड, प्राकृतिक खेती, संतुलित उर्वरक उपयोग और जल संरक्षण जैसे विषयों पर जानकारी दी जाएगी। अभियान के दौरान प्रधानमंत्री किसान सम्मान निधि, फसल बीमा योजना, किसान क्रेडिट कार्ड जैसी सरकारी योजनाओं का लाभ भी किसानों तक पहुंचाया जाएगा। अभिनव गोयल, आकाशवाणी भोपाल।
0: 10 राज्यहरूको 24 राज्यसभा सीटहरूको द्विवार्षिक चुनावका लागि अधिसूचना आज जारी गरिएको छ। यस चुनाव अन्तर्गत आन्ध्र प्रदेश, गुजरात र कर्नाटकमा 4-4 सीट, राजस्थान र मध्यप्रदेशमा 3-3 सीट, झारखण्डमा 2 सीट र मणिपुर, मेघालय, अरूणाचल प्रदेश र मिजोरममा 1-1 सीटको लागि मतदान हुनेछ। पूर्व प्रधानमन्त्री तथा जनता दल एसका नेता एसडी देवेगौड़ा, केन्द्रीय मन्त्री तथा भाजपा नेता जर्ज कुरियन र रवनीत सिंह र राज्यसभामा विपक्षी दलका नेता तथा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे ती सदस्यहरू हुन् जसको कार्यकाल यस महिना समाप्त हुँदैछ। यसको साथै महाराष्ट्र, तमिलनाडु र ओडिसामा 1-1 राज्यसभा उपचुनावको लागि अधिसूचना आज जारी गरेको छ। यी सीटहरू महाराष्ट्रका उपमुख्यमन्त्री सुनेत्रा अजित पवार र तमिलनाडुबाट एआईएडीएमके सांसद सीभी मुगमको राजीनापछि यी सीटहरू खाली भएका थिए। आजदेखि 8 जूनसम्म नामाङ्कन दर्ता गर्न सकिन्छ। मतदान यस महिनाको 18 तारीकमा हुनेछ। मतगणना पनि सोही दिन हुनेछ। गत महिना वस्तु तथा सेवाकर जीएसटीको कुल संकलन 3.2% बढ़ेर 1,94,000 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेको छ। गत वर्षको मई महिनामा यो 1,88,000 करोड़ रूपियाँ थियो। गत महिना केन्द्रीय जीएसटीको कुल संकलन 37,397 करोड़, राज्य जीएसटी 45,143 करोड़ रूपियाँ र एकीकृत जीएसटी 51,990 करोड़ रूपियाँ थियो। यस अवधिमा वस्तुहरूको करयोग्य आपूर्ति 26.9% बढ़ेको छ। सेवा क्षेत्रमा 22.2% वृद्धि भएको छ। जीएसटी रिफण्ड 2.6% बढ़ेर 27,281 करोड़ रूपियाँ पुगेको छ। होटल, रेस्टुरेन्ट र अन्य व्यवसायहरूले प्रयोग गर्ने 19 किलोग्रामको व्यावसायिक एलपीजी सिलिण्डरको मूल्यमा देशभरि नै वृद्धि छ। घरेलु ग्यासको मूल्यमा कुनै वृद्धि भएको छैन। दिल्लीमा व्यावसायिक एलपीजी सिलिण्डरको मूल्य 42 रूपियाँले बढ़ेर 3,113.50 रूपियाँ भएको छ। मुम्बईमा व्यावसायिक एलपीजी सिलिण्डरको मूल्य 43.50 रूपियाँले बढ़ेर 3,067.50 रूपियाँ भएको छ। कोलकातामा व्यावसायिक एलपीजी सिलिण्डरको मूल्य 53.50 रूपियाँले बढ़ेर 3,255 रूपियाँ भएको छ। चेन्नईमा व्यावसायिक एलपीजी सिलिण्डरको मूल्य 42 रूपियाँले बढ़ेर 3,283 भएको छ। अमेरिका र इरान द्वन्दको बीच पश्चिम एशियामा बढ़दो तनावका कारण विश्वव्यापी ऊर्जा लागत बढ़दै गएपछि व्यावसायिक एलपीजीको मूल्यमा वृद्धि भएको हो। भारत र बंगलादेशले 8 जूनदेखि 11 जूनसम्म नयाँ दिल्लीमा प्रत्येक 6 महिनामा हुने डाइरेक्टर जनरल स्तरको सीमा वार्ता गर्नेछन्। यस वर्षको शुरूमा ढाकामा बीएनपी नेतृत्वको सरकार सत्तामा आएपछि पहिलो पटक यस्तो बैठक हुनेछ। बंगलादेश प्रतिनिधि मण्डलको नेतृत्व बर्डर गार्ड बंगलादेश बीजीपी का डाइरेक्टर जनरल मेजर जनरल मोहम्मद असरफुजमा सिद्दिकीले गर्नुहुनेछ। भारतीय पक्षको नेतृत्व सीमा सुरक्षा बल बीएसएफ का डाइरेक्टर जनरल प्रवीण कुमारले गर्नुहुनेछ। म्यानमारको नामहकाम सहरको ओङटप गाउँमा भएको भीषण विस्फोटमा मृत्यु हुनेको संख्या 55 पुगेको छ। हिज भएको यस विस्फोटमा 70 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन्। यो घटना खननका लागि राखिएको कथित सामानको आकस्मिक विस्फोटका कारण भएको हो। स्थानीय अधिकारीहरूले प्रभावित बासिन्दाहरूलाई राहत चिकित्सा हेरचाह र पुनस्थापना सहयोग प्रदान गरिरहेका छन्। स्थानीय मीडिया रिपोर्टका अनुसार विस्फोटमा 100 भन्दा बढ़ी घरहरू क्षतिग्रस्त भएका छन्। भारतले महिला साफ फुटबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो गोवाको मडगाउँ स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको म्याचमा भारतीय टीमले डिफेण्डिङ च्याम्पियन बंगलादेशलाई 3-0 हराउँदै च्याम्पियनशीपको ग्रुप बीको शीर्ष स्थानमा पुगेको छ। प्यारी जाक्सा, लिन्डा काम र मालविका पीले एक एक गोल गरेका थिए। भारतले बुधबार सेमी फाइनलमा ग्रुप एकको उपविजेता भूटानसँग खेल्नेछ। बंगलादेशले अर्को सेमी फाइनलमा ग्रुप एकको विजेता नेपालसँग खेल्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ऊ मिन आङ ह्वाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरू बीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको 6 वर्ष पूरा भएको छ अनि भारतले महिला साफ फुटबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 3:15 पुनः अघिल्लो संस्करणका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
4: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूलाई पुनः सुनाइरहेको छौ कलाकार हिन्दमित लेप्चाको शर्मा सजिएको यो लेप्चा लोकगीत। यसभन्दा अघि हामी लिनेछौ यो छोटो व्यावसायिक विश्राम।
5: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: सर आपने अपने बहु
1: मिटमेपको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेघार्जमा अनि न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय अपरान्नको 4 बज्न केही मिनट मात्र बाँकी छ। अब सुनाउँदैछौ आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। अहिले लगत्तै अर्थात 4 बजे सुन्न सक्नुहुनेछ फौजी दाजुभाइको निम्ति तयार गरिएको कार्यक्रम शौर्यगाथा। 4:30 लेप्चा कार्यक्रम तुङकुङ तुङलात, जस अन्तर्गत आज छोकी लामो लेप्चाबाट गीत अनि एक वार्ता विश्व दुग्ध दिवसको सन्दर्भमा। 5 बजे लिम्बु कार्यक्रम नुसीचान, कार्यक्रममा एक अन्तर्वार्ता साथै गीत सुन्न 5:30 सिक्किमेली भोटिया भाषाको कार्यक्रम पांगेङ मेन्तोक, जसमा आज गीत तथा दुग्ध उद्योगको भविष्यबारे वार्ता प्रसारण हुनेछ। यसरी 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार भने 6:05 ग्रामीण कार्यक्रममा विश्व दुग्ध दिवसको अवसरमा सिक्किम मिल्क युनियनका महाप्रबन्धकसँगको विशेष अन्तर्वार्ता प्रसारण गरिनेछ भने 6:40, 45 अनि 50 मिनटमा यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा, 6:55 नेपालीमा एक वार्ता, यसरी 7:05 सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत भने 7:25 यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार, यसरी 7:35 कार्यक्रम युवावाणी, 8:05 गीत कलाकार अभिजितबाट भने 8:30 सुर संसार अन्तर्गत शास्त्रीय वादन वाँसुरी प्रस्तुत गरिनेछ। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 9:15 स्पटलाइट भने 9:30 पब्लिक स्पीक कार्यक्रम प्रसारण हुनेछ। रात्रिको 10 बजे हिन्दी फिल्मका विभिन्न गीतहरू सुनाइसकेपछि रात्रिको 10:30 कार्यक्रम समापनको घोषणासँगै आजको प्रसारण समाप्त हुनेछ। यतिन्जेल सुन्नुभयो आज राति अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। सो पूरा भयो, अब समय भएको छ कार्यक्रम शौर्यगाथाको।

0: नुनामे चामा पोखे
1: नु, नुनामे चामा चामा पोखे निशिगेक पेकमो सपान शिक्षाम्बा शिक्षाम महारे कर अन्देन पातुङ सपान शिक्षाम्बा शिक्षाम महारे कुरेन लग पेमुक लिगिप थेर खोदे हेम्भार ग खुने थेयङ चोकमा मेनान्दुन हेमाङ चोकमा सुकमदे नेन केर अब यी तुङवा खेल जोगुल यी पेम ग पामानु पे हिमसयङ बनु पे मेन खेल जोगुल खुन्ची हिमसयङ बहानु पामा हानु ए याकथुङ पान पापमा
0: हुमदे
1: इम्सी गा यी तुङवा र
0: पामा बोखे शिक्षाम्बा शिक्षाम्बा सिमे बोखे खेनु दङ दङ र अनि सुमाजी चुम्बो हारे अङ यम्बा हुकुवा बाङ निदे मेला शिक्षाम्बा र हुन्छी र आखेन सङ बा आखेन सापान थो बजोक मारे लागि सङले सापान तिन दिन लते सुवाङले ठिकसिङ वगेर बाकुसिङ अनि तुङ गरे लते सुवाङ सारे निरुदे पातुदे सुवाङले त्यहाँ थपसिङ खागनी सिक्त र सुमाझी रे कन्समदाङ पाङ्लो चापमा एक पनि र आबुसा हेर्नु नरिकाङ सपानले त्याङ्गप्पो लाम्दो मासी गर तान्दिक त खोदेम थे खोदे पा सुवाङले थे लाभो पोङ बाची जब तु
1: सिक्सम्बाङ आबुसा एम्नु ए आवाङी सापान लेप्साङ लाम्दो मते इमसिग्र तादिक खुन्ची ए अनि सापानले लाम्लो बोङ आल्लो अनि लाम पोङ मेन छुकमना सुवाङ या बखा खुनि लाम पोङ मसुक सुवाङ लेन साक्थिम सापान नु थिङ्गारेन कुसे पोङ
0: कुन्दाङ बासी हुन्छ
1: मेबोङ कनलाम सुवाङ सिगाङ थिक हुम ताप मसुक यमो यरिक रेङसो बा मा बान के बापा के बापमा सप्स कि बा यपमी हारे सवान पोङ लपेक
0: तानिक पा यमो र खेम सिक्सी पापमा ओटिसी पापमा हाती निङ सुवाङले र सुवाङले ओटिसी मेबोङ र सुवाङ क्याहिङ बा लथिक सपान हो सपान क्याहिङ बारे लागि तानिक पा यम्बा अरू बा अबु साहे ए बाङ कुसिङ अनि तुङ्गर र कुनुम्मा अब यम्नु सपानले थोबो चोकमा लागि हाची थेदे सुजाके बिरुसि शिक्षामा
1: लङ्गा लथिक युङजाब सपान शिक्षाम्ब पोखाङ लथिक सुजा युङमा पोखेले चाहिँ हेमा वा बेबगर आबु सानु ए सपान र थोबो र लागि अन्देन अबातुम ठिकसिगिक पेमो ग हिम्मो बा पामा हिम सयङ हारे निम अबाङे सपान लाम्पान साप मसी ताजेङ साप मसी निसिगिक पेमो सपान शिक्षाम्बा शिक्षाम्बा रे पेमुक लिगिप रक्साङ सपान लाम्मे पान साप मसी सुजा पेरुङ सिङ
0: र नोगेन शिक्षाम्बा र आबु साहा मेमनासी लथिक लिन पालिलाम्बा बिरुवा र कन्हाजे नुरिक उजब मेमासी चुवा थेक मधे मासी तर कमराङ मेमाधे मासीको तानिक पाइम खा गन्ने र केफेक पा के धोक पा लिन किआक पा बाङकुसिङ नितेक र सुवाङले लागि आङ खागन हिन्जा हा है तानिक पाइम बा र खागन सुवाङके सेपा देव के हिङ बा गे बा मेबो खेङमा खेल जोगले आर हुन्छ कुबुङ मुनुदो कमराङ मेपमाथि मासिङ अनि एक पवा अनि अब आखराको कमराङ मेपमासी गरेर लामे नाक्ने नागनामे नाक्ने कि पान्ना म कुसिङ अनि तुम अल कमो सिक्साम्बा एसबी माङयुङले आबु यानु सापानले थोब साम्दा एक पा पान युख अभिरेङवा सिक्साम्बा निसु युरुबा इत निम चोगुसिबा पान हा च्याखु वाङ वा गर तायम आबु सा अकेरिक कुबुङ मनु लाम्दो मासीले लामदिक मासीले सापानले थोबो पोङ हेक्याङ आबु साहा आबाङे सापान सिगाङ थोबो पोमा मेसुक केर पान कुसिङ अनि तुम कके बा एक पा नु इङसुमा बा पान हा सिक्साम्बा युखु आबिरे बा ओलोङमेन्दिक नोगेन तोन्दुङ ल सिक्साम्बा रे पातु चाखु बा पान हा पामा रे सा ए हा आङ लामदिक मासी सापानले हिये याहु मासी पेलि फाक्नु आइन बा ताजेङ खा ग म युङसुके नोगेन अल्लोकमु आबु सा यमनु सापान ले थोबो थामिङ सामदाङ सन्बी याखथुङ ले पेयम बा याखथुङ पान सिक्साम्बा एसबी तुतुमाङयुङ सिक्साम्बा ओलो बा कमतोनछुम चोगुङ वेगर आगेपसुम आलोकनु तङदङ आइन बा नुसिचान थिम बे चुरे इङसे बुङ हिम बा मुलेबसी युन्दङ बा ङासी मुक्त्याङ सुम्बोङ पेमुक पेकमै तु आल्ला न्याङ कमनु तानि खराकलाइ लागि सेमुइ नाक तिगे आल्लो सपाङ पाङेन मिन्तु मुदेन थिम एकसिन कन कान्द इङसे बुङ हिमलो सेमुइ सेवारो
2: कुजु जाम्पो दि लुङथिङ खौ गान्तोइन खेबदा नाङछु फिछम कि ङा दुङ दि कामा सुमछु कि दे जुङ पाङ्गे मेटो लेरिम लेक्युति कि लेङ्गे

0: ग्रामीण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोताहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। श्रोता, प्रत्येक यस दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामी ग्रामीण सम्बन्धित विभिन्न विषयहरू लिएर यहाँहरू समक्ष उपस्थित हुने गर्छौ र आज हामी विशेष कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। प्रत्येक वर्ष जून महिना एक तारीकको दिन अन्तर्राष्ट्रिय दुग्ध दिवस मनाउने गर्दछ र हाम्रो सिक्किम राज्यको सन्दर्भमा हेर्दा यसमा के कस्तो गतिविधिहरू छ र यसको निम्ति हामीले हाम्रो स्टुडियोमा निम्ताएका छौं सिक्किम राज्य जोरथाङ कार्फेठार शाखाका महाप्रबन्धक डाक्टर नीलकमल प्रधानज्यूलाई। र सर्वप्रथम सरलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु। सर
1: नमस्कार।
0: र सरलाई अब प्रथम प्रश्न के छ भन्दाखेरि अब यो अन्तर्राष्ट्रिय दुग्ध दिवस किन मनाइन्छ होला सर?
1: यो इन्टरनेशनल मिल्क डे अन्तर्राष्ट्रिय दुध दिवस चाहिँ यो चाहिँ तपाईँको 2001 सालमा चाहिँ एफएओ फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन अन्डर वर्ल्ड हेल्थ अर्गनाइजेसन उहाँको अन्डरमा 2001 सालमा चाहिँ यो डिक्लेयर गरेको र यसको महत्व किन मनाउनु पर्छ भनेर मिल्क चाहिँ इज अ एकदमै हेल्दी फूड हो भनेर यसलाई प्रचार गर्नु लागि नै यसलाई उयो गर्नु लागि चाहिँ इन्टरनेसनल मिल्क डे यो दिन चाहिँ एकदम अवेरनेस प्रोग्रामहरू हुन्छ। यो मिल्कको न्युट्रिसनको बारेमा भन्नु पर्यो, मिल्कको गुड क्वालिटिजको बारेमा र यो मिल्कबाट कति लाइभलीहुड एक्टिभिटिजहरू पनि यसले सपोर्ट गरिराखेको छ फार्मर्सहरूलाई, त्यसको पनि अब यो चाहिँ हामीले यो इन्टरनेसनल मिल्क डे भनेर हामीले सेलिब्रेट गर्नु भने यो कारण चाहिँ तर हाम्रो यहाँ चाहिँ हालैमा त यो 2001 डिक्लेयर गरेको
0: छ।
1: हाम्रो नेशनल मिल्क डे चाहिँ 24 नोभेम्बरमा भव्य रूपमा हुन्छ।
0: हजुर हजुर।
1: जसमा चाहिँ हाम्रो स्कूलमा गएर नानीहरूलाई मिल्कको बारेमा भन्छ, मिल्क प्रडक्टहरूको टेस्टहरूको बारेमा भन्छ, उनीहरूलाई खिलाउँछ पनि, त्यो चाहिँ हामीले चाहिँ 24 नोभेम्बर नेशनल मिल्क डेमा चाहिँ गरेको छ। नोभेम्बर चाहिँ हाम्रो नेशनल मिल्क डे चाहिँ मनाउने गर्छ। नेशनल मिल्क डे चाहिँ के हो भने फादर अफ व्हाइट रेभोल्युसन डाक्टर भाडिस कुरा,
0: हजुर,
1: उहाँको पनि बहुत कन्ट्रिब्युसन छ र उहाँले नै हो यो इन्डियामा चाहिँ श्वेत क्रान्ति ल्याउनु भएको। उहाँ हुँदा चाहिँ अपरेसन फ्लड 1, अपरेसन फ्लड 2 भन्छ, अहिले चाहिँ इन्डिया चाहिँ वर्ल्डको एक नम्बर मिल्क प्रड्युसर भएको छ। अहिले हालैमा चाहिँ 2024-25 चाहिँ 147 मिलियन मेट्रिक टन चाहिँ हामीले चाहिँ वर्ल्डमा चाहिँ टप लिडिङ प्रड्युसर भनेर चाहिँ नाम राखिसकेको छ।
0: हजुर हजुर हजुर।
1: अब यसमा चाहिँ अलिकति तपाईँ र म डिफर गरौँ हो।
0: हजुर।
1: पहिलादेखि चासो थियो होला उहाँले गाई पालेर, झन् पहिला त उयो हाम्रो बाजे बराजुहरूले भन्थ्यो 100 गाई गोठमा पठाउँथ्यो अरे, फेरि बेलुका आएर धोएर फेरि जंगलमै पठाउँथ्यो।
0: हजुर।
1: तर डिफरेन्स के छ भने नि पहिला चाहिँ अर्गनाइज थिएन यो चाहिँ, अहिले चाहिँ हाम्रो के भयो भने यो कोअपरेटिभ यो भार्गिस कुरियनको हामी आनन्द मोडल प्याटर्न गर्दैछ नि, जस्तो थ्री टायर सिस्टम छ आनन्द मोडल, हाम्रोमा चाहिँ सिक्किम सानो राज्य भएर 2 टायर मात्रै छ। प्राइमेरी कोअपरेटिभ भने बस्ती बस्तीमा भएको दूध संकलन केन्द्र र हाम्रो युनियन लेभलसम्म छ, अरूमा चाहिँ फेडरेसन लेभलसम्म छ र यसले गर्दा चाहिँ अहिले चाहिँ अर्गनाइज भएर चाहिँ यसमा चाहिँ ग्वालाहरूले चासो
0: राख्छ।
1: हुनु चाहिँ पहिला पनि दुध निकाल्थ्यो, दुध पाल्थ्यो, गाई पाल्थ्यो,
0: उहाँहरू चाहिँ अब सचेत थिएन,
1: सचेत थिएन र अर्गनाइज पनि
0: अहिले आएर सचेत
1: थिए, दुध निस्क्यो के गर्ने के गर्ने उनीहरूलाई त्यो ज्ञान थिएन।
0: हजुर।
1: अहिले चाहिँ सचेत यो कोअपरेटिभ मार्गले चाहिँ सचेत भएको,
0: एकदम अगाडि बढिरहनु भएको छ। हजुर
1: हजुर। अब अगाडिको पालो हेर्नु भने हामीले पहिला यो युनियन थाल्दा 1500 लिटर दुध पनि थिएन 80 सालमा, अहिलेको आले हालैमा मैले लेटेस्ट तपाईँले भनेको हाम्रो 75-80 हजार लिटर चाहिँ दुध हिजोसम्मको रिपोर्ट चाहिँ छ।
0: हजुर हजुर।
1: डेली।
0: हजुर। अच्छा सर, सिक्किमको सन्दर्भमा कुरा गर्दाखेरि भनौँ है, अब यो दुध दिवस भनौँ न है, अब मिल्क डे कसरी पालन गरिन्छ होला सर?
1: अब हाम्रो सिक्किममा त मिल्क डे चाहिँ कस्तो पार अहिले त्यति हामीले के गर्छ भने नि यसलाई यो हामीले उहिलेदेखि त्यति गरेको थिएन, हालैमा अब यो हामीले सेलिब्रेट गर्नु थालेको, त्यति बेला चाहिँ हामीले के गर्छ सेलिब्रेट गर्दा यसलाई चाहिँ हामीले कन्ज्युमरलाई टार्गेट गर्दैछ, यो दुधबारे के हो र स्कूल स्कूलमा गएर नानीहरूलाई चाहिँ एजुकेट गर्दैछ, वाट इज मिल्क, कसरी बनाउँदैछ, कसरी ल्याउँदैछ, कसरी चाहिँ हामीले बस्तीबाट ल्याएर तपाईँको दुधलाई के गर्छ र कसरी चाहिँ के दुधबाट के चिज उत्पादन हुन्छ, त्यो ज्ञान अवेरनेस चाहिँ हामीले अहिले दिँदैछ।
0: जागरूकता
1: कार्यक्रम चाहिँ एकदम यो चाहिँ अहिले हाम्रो मिल्क डेमा चाहिँ यही मात्रै।
0: ए हजुर हजुर। र कतिको भनौँ अब तपाईँको विचारमा जति पनि दुध उत्पादकहरूले अब उत्पादन चाहिँ कति चाहिँ भइरहेको छ होला सिक्किम राज्यमा?
1: सिक्किम राज्यमा अहिले अर्गनाइज सेक्टर हेर्नु पर्यो भने अर्गनाइज सेक्टर भन्नुको मतलब तपाईँले हाम्रो कोअपरेटिभ मात्रै चाहिँ अहिले 75,000
0: हजुर
1: 80,000 लिटर डेली चाहिँ हामीले कलेक्सन संकलन गर्दैछ।
0: हजुर हजुर।
1: र अब महिनामा अब आर्थिक इयरले कतिको लाइभलीहुड सपोर्ट गर्दो रहेछ तपाईँको हेर्नुहोस्, हामीले महिनामा चाहिँ हामीले चाहिँ नर्थ डिस्ट्रिक्ट बाहेक मंगन डिस्ट्रिक्ट छोडेर यो पाँचवटा डिस्ट्रिक्ट अब गान्तोकको सोरेङ डिस्ट्रिक्ट, गेजिङ डिस्ट्रिक्ट, नाम्ची डिस्ट्रिक्ट, गान्तोक डिस्ट्रिक्ट, पाकिङ डिस्ट्रिक्टमा चाहिँ 6.5 करोड र 7 करोडसम्मको मासिक पेमेन्ट दुधको मात्रै हामीले गाउँ बस्तीमा हाल्दैछ।
0: हजुर हजुर।
1: यो सिक्किम मिल्क मात्रै यस्तो संस्था हो जसले चाहिँ आफ्नो अर्निङबाट 75-80% ब्याक टु फार्मर्स हामीले दिनै पर्छ।
0: ए हजुर हजुर।
1: एज मिल्क पेमेन्ट।
0: मिल्क पेमेन्ट। हजुर हजुर। र अब मुख्य शाखाहरू भनौँ अब जस्तै अब गान्तोकमा है कार्पेटार जोरथाङमा स्थित छ र यस बाहेक अरू सिक्किमका कुन कुन डिस्ट्रिक्टहरूमा चाहिँ स्थित छ होला?
1: हालैमा अहिले हाम्रो हेड अफिस गान्तोकमा
0: हजुर,
1: जहाँ पनि प्रोसेसिङ प्लान्ट बहुत ठुलो छ तर
0: हजुर
1: जोरथाङमा एउटा छ, तर बेसी जस्तो दुध चाहिँ कारोबार चाहिँ जोरथाङमा हुन्छ।
0: हजुर हजुर।
1: जहाँ चाहिँ अहिले हालैको स्थिति हेऱ्यो भने हामीले 46,000 चाहिँ लिटर्स डेली प्रोक्योर गर्दैछ।
0: हजुर।
1: र गान्तोकमा एउटा प्लान्ट छ जहाँ चाहिँ दुईटा डिस्ट्रिक्ट हेर्छ, पाक्योङ र गान्तोक, जहाँ चाहिँ 21-22,000 लिटर डेली प्रोक्योर गर्दैछ। र दुईटा छ हालैमा हामीले यो डिफङ चिज प्लान्ट भन्ने देन्तामा अलग्गै थियो छुट्टै वेस्ट सिक्किममा,
0: हजुर
1: त्यो पनि हामीले चाहिँ लिएको छ र अब यसमा अब कसरी के गर्ने यसलाई चाहिँ त्यो बातचित चलिरहेको।
0: हजुर हजुर। अब जस्तै प्रकारले अब अन्तर्राष्ट्रिय दुध दिवस मनाइन्छ है सिक्किम राज्यमा भनौँ है, त्यस्तै प्रकारले अब ग्वाला दिवस पनि मनाउँछ र ग्वाला दिवसको यसै सन्दर्भमा भनौँ नि अब कृषकहरूलाई एकदमै यो 8 रुपियाँ इन्टेन्सिप सरकारद्वारा प्रदान गरिएको छ है र उहाँहरू एकदमै उत्साहित पनि हुनुहुन्छ र के यो 8 रुपियाँ इन्टेन्सिप भनौँ न है उहाँहरूले अहिले सुचारू रूपले पाउँदै हुनुहुन्छ कि?
1: एकदम हजुर, मेरो यहाँ डिटेल पनि छ।
0: हजुर।
1: अहिलेसम्मको तपाईँको इन्सेन्टिभ चाहिँ तपाईँको 8 रुपियाँ इन्सेन्टिभ चाहिँ सुचारू रूपले उहाँले पाएको पनि छ।
0: हजुर।
1: र तपाईँको उहाँहरू खुसी पनि छ।
0: हजुर।
1: र यो चाहिँ एउटा एकदम राम्रो पाइला चाल्नु भयो र हिस्टोरिक उयो पनि हो, विश्वमा कहीँ छैन यो 8 रुपियाँ इन्सेन्टिभ दिएको।
0: हजुर।
1: र हामीले इयर वाइज ब्रेकअप गर्नु पर्यो भने तपाईँको अप्रेल 20 डिसेम्बर 20 टोटल हामीले अहिले इन्सेन्टिभ दिएको छ
0: भनेपछि अब सुचारू रूपले उहाँहरू अब आफ्नो
1: पाइराखेको छ अनि यो चाहिँ डाइरेक्ट बेनिफिट ट्रान्सफर।
0: हजुर।
1: यो कसको हातमा बीचमा सिक्किम मिल्कमा पनि आउँदैन, हामीले खालि फिगर्स दिनु पर्यो।
0: हजुर। यसमा चाहिँ कुनै प्रकारको अब मिडल म्यान
1: छैन, हामीले खालि फिगर्स मेरोमा यति दुध आएको छ यति पेमेन्ट भयो, त्यो पेमेन्टबाट को कोले त्यहाँ दुध दिएको छ त्यो मात्रै हामीले डिटेल सरकारलाई दिनु पर्यो।
0: हजुर।
1: डाइरेक्ट उनीहरूको एकाउन्ट हामीले अगाडि नै सब मेम्बरको एकाउन्ट डिटेल यो सिक्किम सब्जेक्ट के छ सब डकुमेन्ट आधार कार्डहरू उनीहरूले बुझाएको हुन्छ,
0: त्यसमा
1: डाइरेक्ट उनीहरूको एकाउन्टमै जान्छ।
0: हजुर हजुर। अब यो इन्सेन्टिभ प्राप्त गर्नको निम्ति अब है कृषकहरूले उहाँहरूकोमा चाहिँ कुल कतिमा उगाई हुनुपर्दछ होला?
1: के छैन हजुर।
0: हजुर।
1: इन्सेन्टिभ प्राप्त गर्नुको लागि तपाईँले सोसाइटीको मेम्बर हुनु पर्यो, दुध दिँदै गरेको हुनु
0: पर्यो। हजुर।
1: त्यसै दुध नदिनेले म 8 रुपियाँ ठाक्छु भनेर होइन, पर लिटर अफ मिल्क।
0: हजुर।
1: हो।
0: हजुर हजुर।
1: 1 लिटर मिल्कमा 8 रुपियाँ र एज लङ एज तपाईँले दुध दिँदैछ त इन्सेन्टिभ पाइहाल्नुहुन्छ।
0: हजुर।
1: दुध छैन जुन दिन छैन पाउनु हुँदैन।

0: लिनुपर्छ भनेर यो ज्ञान चाहिँ एकदमै कम्ती भएकोले हामीले यसमै चाहिँ प्रचार बहुत अवेरनेस प्रोग्रामहरू गएको छ गरिराखेको छ र आजै पनि आउनेवाला आउने दिनमा बहुत हुँदैछ
1: र
0: त्यो बाहेक हामीले अब उहाँलाई के चाहिन्छ सामग्री अब गाइड त चाहिन्छ इन्ट्रेस्ट फ्री लोन इच बोर्ड हाम्रोमा 17 जना बोर्ड अफ डाइरेक्टरहरू हुनुहुन्छ उहाँले एकजनाको कोटाबाट उहाँले 4-4 जना 6-6 जनालाई इन्ट्रेस्ट फ्री गाई लोन दिनुहुन्छ र अब के चाहिन्छ गाई पाल्दा के चाहिन्छ घाँस काट्ने मिसिनहरू दिइराखेको छ हामीले घर दैलोमा क्याटल फिड जो चाहिँ इम्पोर्टेन्ट छ त्यो चाहिँ उहाँलाई एकदम बीएस टाइप 1 क्याटल फिड चाहिँ होम डेलिभरी एकदम रिजनेबल रेटमा पुर्याइराखेको छ अहिले चाहिँ त्यो साधनहरू हामीले ग्वालालाई चाहिँ इज अफ डुइङ बिजनेस भन्छ नि अब उनीहरूलाई पनि यो घाँस काट्नु यो डेरी गाई पाल्नु चाहिँ एकदमै सहज काम होइन र अब त्यो पनि हामीले चाहिँ जति पनि बस्तीकोहरू त माइग्रेट भएर सहरतिर आउँदैछ नि साह्रो भएर तर हामीले चाहिँ अब यस्तो पनि पाइला सोच्दैछ कि अब सहरकोलाई कसरी एट्र्याक्ट गरौँ बस्तीमा डायरी थ्रु डायरी अनि डायरी इज ओन्ली द मोस्ट एक्टिभ लाइभलीहुड एक्टिभिटिज अहिले सिक्किममा चाहिँ
1: उहाँहरू चाहिँ अब सङ्घर्ष गर्न नसकेर
0: त्यसलाई पनि कसरी सहज
1: बजारतर्फ उहाँहरू आउनुहुँदैछ
0: अब उनीहरूलाई चाहिँ कसरी चाहिँ बस्ती फर्काउने
1: बस्ती हजुर
0: र मेन हाम्रो कुरा अहिले एउटा काम प्रोडक्टिभिटीमा काम भएको छ एउटा गाई पाला राम्रो पाला एउटै गाईले 20 लिटर दुध दिने बनाउने क्षमता चाहिँ बनाउने तर अहिले चाहिँ हाम्रोमा के छ भने पुच्छर गन्ती गाई छ नि 14 आरा गाई छ तर दुध छ 20 लिटर 14 आरा गाईको तर एउटै गाई पाला 20 लिटर निकाल्ने त्यो उयसमा प्रोडक्टिभिटीमा काम गर्थे
1: र अब कोही कोही बेला अब गाई वस्तु त बिमार हुन्छै हुन्छ होइन सर अब दुधेलो गाई बिमारी हुँदै भनौँ न दुधेलो गाईको दुध खानु हुँदैन भनेर हामीले सुन्नमा आएको छौँ र यसलाई अब बेचबिखन पनि गर्नु हुँदैन भनेर यो चाहिँ कहाँसम्म सत्य होला
0: सत्य हो बिमारी गाई त अब के इन्फेक्सन छ
1: केही
0: बिमार त्यही कारण त बिमार हुन्छ
1: हजुर
0: त्यो दुध चाहिँ खानु हुँदैन विशेष गरी यो थुनको बिमारी हुन्छ मेस्टाइटिस थुनेलो भन्ने
1: हजुर
0: र त्यसमा त अब खानै हुँदैन
1: हुँदैन
0: हामीले त डायरीमा पनि एकदमै बन्द गर्छ बिमारी गाईको दुध नल्याउनु एन्टिबायोटिक दिएको गाईलाई किनभने बिमारी हुँदा त एन्टिबायोटिक लाउँछ नि सो 78 आवर्स हामीले विड्रल पिरियड राखेको छ त्यो बादमा 3 दिन बादमा मात्रै उनीहरूले डायरीमा ल्याउन सक्छ यो सब कानुन डायरीमा त लागू भइराखेको छ
1: हजुर र अब अर्को कुरा के भन्दाखेरि सर अब विभिन्न प्रकारको अब ग्राहकहरूद्वारा कन्ज्युमरहरूद्वारा है थुप्रै प्रकारको अब गुनासोहरू आइरहेका छन् है र के गुनासोहरू आइरहेको छ होला सर
0: अब कन्ज्युमरको गुनासो त अब हुन्छ कतिजनाले चाहिँ अब नबुझेर हेर्नुहोस् हाम्रो पनि यत्रो दिनमा एउटा कम्प्लेन आयो नि यो स्पोरेडिक कम्प्लेनहरू आउँछ यो एक दुईवटा दुध फाट्यो अरे तपाईँले पनि सुन्नु भएको होला दुध फाट्दा यस्तो प्लास्टिक जस्तो भयो अरे भन्ने तर फ्याक्ट चाहिँ जान्नु पर्यो र कम्प्लेन गर्नेले नि पहिला चाहिँ ठिक ठाउँमा आएर भेरिफाई गर्नु पर्यो के हो सर यस्तो यस्तो भन्दा अब तपाईँलाई मानिलिउँ मेरो डेली 60,000 लिटर प्याकेट प्याक हुन्छ 60,000 लिटरमा चाहिँ दुध प्याक जाँदा मार्केट गयो
1: हजुर
0: मेरो दुधमा के कमी कमजोरी भएको भए त 60,000 आउनुपर्ने नि यस्तै दुध त 60,000 प्याकेटले फाट्नुपर्ने
1: हजुर सर
0: तर त्यही पर्टिकुलर एक दुईवटा फाट्यो भने चाहिँ के कारण एक्सपोजर भयो हिटमा टेम्परेचरमा
1: हजुर
0: र हिटमा एक्सपोज हुँदा के भयो प्रोटिन डिनेचर भयो मिल्क प्रोटिन चाहिँ केजिन हुन्छ
1: केजिन
0: भन्ने अनि त्यो चाहिँ केजिन डिनेचर हुँदा चाहिँ इलास्टिक प्रपर्टी लिन्छ तन्किने इलास्टिक जस्तो हुन्छ
1: हजुर
0: र तपाईँले पिज्जा बनाउँदा पनि मोजरेला चिज चाहिँ त्यो पिज्जा खाँदा त पुरा तन्किन्छ
1: तन्किन्छ हजुर
0: अब त्यो पिज्जा बनाउँदा चाहिँ स्पेसिफिक टेम्परेचर कन्ट्रोल्ड इन्भाइरोमेन्टमा बनाउँछ नि त्यो इन्ग्रिडियन्ट हाल्दा प्रपोर्सनेट इन्ग्रिडियन्ट हालेर पिज्जा बनाएको तर हाम्रो चाहिँ यो डिनेचर भएको नि त्यो हामीले पिज्जा बनाएको होइन दुधको प्रोटिन डिनेचर हुन्छ त्यस्तो भएको र आउँछ यो प्लास्टिक भयो अरे भनेर अन्त मैले अन्त यो कम्प्लेन गर्नेहरूलाई पनि एकदम राम्रो हो उहाँ हाम्रो पनि क्वालिटी हामीले सुधार्नु सक्छ तर भेरिफाई गरेर गरिदिनुहोस् किनभने यस्तो कम्प्लेन हुँदा उनीहरूले 14,000 जना फार्मरको लाइभलीहुडलाई धक्का दिनु सक्छ
1: हजुर
0: किनभने आज एउटा कस्टमर भटके मेरो भोलि त अन्त मार्केट गएनन् कोलाई नक्सन हामी त आज काम गर्ने हो।

0: भोलि जाइहाल्छ
1: हजुर,
0: तर मेरो 14,000 फार्मरलाई त कस्तो घाटा हुन्छ
1: हजुर?
0: त्यो फ्याक्ट्सहरू भेरिफाई गरेर मात्रै उनीहरूले यस्तो कम्प्लेनहरू दिनु पर्यो।
1: हजुर हजुर हजुर। अच्छा, जुन चाहिँ दुधको क्वालिटी अनि फुड सेफ्टीको बारेमा हजुर के भन्नुहुन्छ होला?
0: अहिले त हामी यो फुड सेफ्टीमा त एकदमै खतरा पाइला चाल्दैछ, किनभने हामीलाई गभर्मेन्ट अफ इन्डियाको एभ्री डे डाइरेक्ट अनलाइन हामीलाई मिसिन, उहाँले पनि ल्याबको मिसिन, करोड रुपियाँको मिसिन दिएको छ, जो कि डाइरेक्ट अनलाइन गभर्मेन्ट अफ इन्डियामा जान्छ हाम्रो मिल्कको एभ्री डेको
1: रिपोर्ट। हजुर।
0: सो अब यसमा चाहिँ एक दिन उयो आएन नि हामीलाई चाहिँ, र अब हाम्रो सिक्किम जस्तो ठाउँमा सौन्दर्यमा अब बाटो घाटो पहिरो भएको हो, क्राउड कलेक्सन भन्छ हाम्रो चाहिँ, त्यो एकैचोटि ट्याङ्करमा आउँदैन, र यो मुस्किल काम छ, र पनि हामीले चाहिँ स्विक गर्दा पनि यो हाम्रो ग्वालालाई पनि सचेत गराउन चाहन्छु आजको यो माध्यमबाट, कि हामीले चाहिँ कुनै तपाईँहरूलाई साह्रो छ गाई पाल्नु, तर क्वालिटी कम्प्रोमाइज चाहिँ हामी नगरेको कारण चाहिँ हामीलाई मार्केट कन्ज्युमरको पनि यस्तो कम्प्लेन नहोस्, किनभने यो तपाईँको ल्याएको दुध त हामीले त्यसै त राख्दैन, हामीले पनि बिक्री गर्नुपर्छ, र क्वालिटीमा चाहिँ अब यस्तो हामीले पाइलाहरू चढेको छ, एभ्री डे सीएमपी शुद्ध दुध उत्पादन भन्छ, गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिसेसहरूमा ट्रेनिङहरू भव्य रूपमा हामीले दिँदैछ, र उहाँलाई सोसाइटी गयो भने नि यो अन्त एभ्री हाम्रो सोसाइटीमा तपाईँ जानुभयो भने अलमोस्ट 90% अफ माई सोसाइटी इज कभर्ड अन्डर बीएमसी। बीएमसी भने नि बल्क मिल्क कलेक्सन युनिट, जसमा कि तपाईँको दुध कलेक्सन गरिसकेर उहाँको दुधको क्वालिटी नबिग्रोस् भनेर त्यो शीतकरण गर्ने मेसिन हो, यसले चाहिँ दुधलाई चाहिँ 4 डिग्रीको सेन्टिग्रेडमा चाहिँ तापमानमा कन्ट्रोल गरेर दुध राख्छ। जहाँ जहाँ यो मेसिन दिएको छैन, हामीले डिप फ्रिज दिएको छ, चेस कुलरहरू दिएको छ, जो चाहिँ 4 डिग्रीमै दुध दिएर राख्छ, त्यो चाहिँ दुधको क्वालिटी चाहिँ एकदम बरखरार राख्ने भनेर, बिहान त्यही 4 डिग्रीमा चाहिँ दुध उनीहरूले आफ्नो सोसाइटी आफ्नो आफ्नो संस्थादेखि चाहिँ युनियनमा पठाउनु पर्यो 4 डिग्री टेम्परेचरमा,
1: यही
0: क्वालिटीकै लागि हामीले काम गरेको।
1: हजुर।
0: अब दुधमा आयो भने हेर्नुहोस्, अरू हाम्रो इनोसेन्ट फार्मरले जाने जाने एक्सिडेन्टली वाटर एडल्ट्रेसन गर्छ, त्यो अरू राज्य जस्तो उनीहरूले के जान्दैन दुधमा के हाल्नु पर्यो, पानी मात्रै हो उनीहरूले नाली गाईको मात्रै हाल्छ, त्यो पनि उनीहरूको अहिले हामीले इच एन्ड एभ्री सोसाइटीमा अटोमेटिक मिल्क टेस्टिङ युनिट भन्ने हामीले इन्स्टल गरेको छ, त्यसमा तपाईँको दुधको दाम कति निस्क्यो, यसमा पानी कति छ, यो रेट कति हो भनेर ती छुट्टै हाल्छ, र ती फार्मरले चाल पाइहाल्छ मेरो दुध मैले बदमास गरेँ कि गरेन भनेर। अहिले एभरेज तपाईँको पेमेन्ट फार्मर्सहरूले पाउनु हुँदैछ 45 to 46 पर लिटर सोसाइटीमा आफ्नो गाउँ बस्तीमा। अब फेल भयो भने त्योभन्दा कम्तीको दुध एक्सेप्ट हुँदैन,
1: एकदमै हजुर
0: एक्सेप्ट हुँदैन,
1: हुँदैन हजुर।
0: मिनिमम हाम्रो एक्सेप्टेबल क्वालिटी 3575, त्यसमा चाहिँ तपाईँले 43 रुपिस पाउनुहुन्छ।
1: हजुर।
0: त्योभन्दा बिलो हामीले दुधै डाइरीलाई फर्काइदे भन्दैछ।
1: हजुर हजुर हजुर। र अब यो कृषकहरूको पनि अब है दुध उत्पादकहरू पनि कर्तव्य बनिन्छ कि अब दुधको क्वालिटी बढाउनको निम्ति उहाँहरूले अब राम्रोसँगले गाईको हेरचाह गर्नु पर्यो, खानपिनमा ध्यान राख्नु पर्यो है, बिमारीहरू रोगमुक्त बनाउनु पर्यो नि त होइन?
0: हजुर। यसको लागि हाम्रो एनिमल हस्बेन्ड्रीले पनि पुरा सहयोग
1: गर्दैछ,
0: इन्सुरेन्स उहाँले गर्नुहुन्छ, र ट्रिटमेन्टहरू त उनीहरूले एनी टाइम जाइहाल्नुहुन्छ, एनी टाइम, किनभने टाइमली ट्रिटमेन्ट हो।
1: हजुर।
0: फेरि हाम्रो डक्टर्सहरू चाहिँ के छ, हाम्रोमा पनि 2 भेटनेरी डक्टर्स छ, उहाँहरूलाई इभीएम भने नि एथ्नो भेटनेरी मेडिसिन भन्छ आजकल, जसमा कि उहिलेकै हामीले यो घरमै पाउने, किनभने गाई बिमार भयो अहिले जा बजारमा त बस्तीमा त त्यो साधन हुँदैन, प्र्याक्टिकल हुनु पर्यो, के प्यारासिटामोलले कुनै के इन्जेक्सनले भन्यो भने त हुँदैन, र त्यो साधन घरमै पाउने चुना, एलोभेरा, हर्दी, अदुवा, जिन्जर, जिरा, त्यो मिश्रणहरू कसरी चलाउनु, कुन बिमारमा के दिनु, त्यसमा चाहिँ उनीहरू ट्रेनिङ भएको छ, यो पनि हामीले अहिले
1: घरेलु प्रकारले चाहिँ अब औषधिहरू प्रयोग गर्नु पर्यो,
0: भेटनेरी प्र्याक्टिसेस भन्छ मेडिसिनमा, यो गर्दा मेलो लाग्दा पनि चुना जस्तो ल्याब चुना, हर्दी, एलोभेरा हालेर लिएर त्यो थुनलाई लिपेर 5 ताल जस्तो दिनमा लगाएर हो, एकदम जाति भएको हामीले प्रमाण पनि पाक्छ।
1: हजुर।
0: एकदम राम्रो।
1: अब त्यसो गर्नाले अब भेटनेरी अस्पतालमा आइरहनु पनि पर्दैन, घरेलु प्रकारले आफ्नै

0: घरमा राम्रैसितले दबाई पानी गर्यो भने त स्वास्थ्यलाई एकदम राम्रो हुँदै जान्छ नि त होइन सर।
1: यसमा पनि ट्रेनिङ हामीले दिएकै छ, कतिजना फार्मर्सलाई पनि दिएको छ, कतिजना हाम्रै दुईजना डक्टर्सलाई पनि दिएको छ, एनिमल हस्बेन्ड्री डक्टर्सहरू पनि हुनुहुन्छ।
0: हाम्रो अब कृषकहरू चाहिँ सचेत हुनु पर्यो,
1: सचेत हुनु हजुर, एकदम सचेत हुनु पर्यो। अब चाहिँ हामीहरू अगाडि बढ्नु हो भने चाहिँ म्यानेजमेन्ट चाहिँ हामीहरूलाई गर्नै पर्ने रहेछ, रिकर्डहरू किपिङ राम्रो हुने रहेछ, शुद्ध दूध उत्पादनमा एकदमै प्रायोरिटी ध्यान दिनुपर्ने रहेछ
0: हजुर।
1: आफ्नै पनि हेल्थ शुद्ध पारा हुनु पर्यो, जस्तो गाईको पर्यो आफ्नो पनि त्यस्तै हुनु पर्यो भन्छ, त्यस्तो चाहिँ अब हाम्रो ग्वालाहरूको पनि जागरूक हुनु पर्यो
0: हजुर हजुर हजुर। अरू के सन्देश अन्तमा दिन चाहनुहुन्छ होला ग्वालाहरूलाई?
1: मेरो सन्देश त केही छैन, अब मेरो उहाँले एकदम खटिराखेको छ र उहाँहरूलाई अन्तर्राष्ट्रिय मिल्क हाम्रो 14,000 पुरा ग्वालालाई सिक्किम मिल्कको तर्फबाट पुरा टिमको तर्फबाट हार्दिक मंगलमय शुभकामना टक्राउन चाहन्छु यो इन्टरनेशनल मिल्क डेको लागि।
0: हजुर हजुर हस्त, धेरै खुसी लाग्यो है सरले। अब अन्तर्राष्ट्रिय दुग्ध दिवस किन मनाइन्छ, कसरी मनाइन्छ र यसको गतिविधिहरू के छ भन्ने बारे हाम्रो समस्त रेडियो सुनिरहनु भएका श्रोताहरूलाई स्पष्ट रूपले जानकारी दिनुभयो र यति भन्दै आजलाई डाक्टर साहबसित हामी बिदा लिन चाहन्छौ र आउँदो दिनहरूमा फेरि पनि तपाईँसित भेटघाट गरेर अन्य विषयमा बातचित गरौंला र यति भन्दै हजुरसित बिदा लिन चाहन्छु। नमस्कार सर,
1: धन्यवाद, थ्याङ्क यू।

भर्खरै आदरणीय श्रोताहरूले आज 1 तारिक जुन 2026 अन्तर्राष्ट्रिय दुग्ध दिवस अर्थात इन्टरनेशनल मिल्क डे विषयमा सिक्किम मिल्क युनियन जोरथाङ कार्पेटारका महाप्रबन्धक डाक्टर नीलकमल प्रधान सीताको अन्तर्वार्तालाई र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकैक्षणको निम्ति मनोरञ्जन गरौं, रमाइलो गरौं एउटा लोकगीत सुनेर।

लौ त श्रोताहरू, यसै लोकगीतको साथै आजको हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मका लागि म कार्यक्रम संचालक अर्पण थापालाई विदा दिनुहोस्। नमस्कार।

यतिन्जेल सुन्नुभयो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। अब सुन्नुहोस् मौसम सम्बन्धी साधारण विज्ञप्ति। स्थानीय मौसम विभागबाट प्राप्त जानकारी अनुसार आज गान्तोक तथा वरिपरिका स्थानहरूमा मौसमको अधिकतम तापमान 25.5 डिग्री सेल्सियस भने न्यूनतम तापमान 17.1 डिग्री सेल्सियस रेकर्ड गरियो भने आउने 24 घण्टालाई पूर्व अनुमान लगाउँदा मुख्यतः आकाशमा बादल छाउने, केही स्थानमा हल्का वर्षा हुने सम्भावना सोही विभागले दिएको छ। यतिन्जेल सुन्नुभयो मौसम सम्बन्धी साधारण विज्ञप्ति। सो पूरा भयो।

0: मिटिमेपको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगा हर्जमा अनि न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुन्नुहोस् आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। अहिले लगत्तै 46, 45 अनि 650 यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमेली भोटिया भाषामा। 6:55 मिनटमा नेपालीमा एक वार्ता, विषय छ भू संरक्षण एवं प्रबन्धन, आलेखक अनन्य खड्का। यसरी 7:05 हजुरहरूकै मनोरञ्जनको निम्ति तयार गरिएको सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 मिनटमा कार्यक्रम युवावाणी भने 8:05 गीत सुनाउनेछौं कलाकार अभिजितबाट। यसरी 8:30 शास्त्रीय संगीतको कार्यक्रम सुर संसार, जस अन्तर्गत आज शास्त्रीय वादन बाँसुरी राजेन्द्र प्रसन्नबाट। श्रोता 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 9:15 स्पोटलाइट, 9:30 कार्यक्रम पब्लिक स्पीक प्रसारण हुनेछ। यसरी रात्रिको 10 बजे यस केन्द्रबाट हजुरहरूलाई विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाउनेछौ भने रात्रिको 10:30 कार्यक्रम समापनको घोषणासँगै आजको प्रसारण समाप्त हुनेछ। यतिन्जेल सुन्नुभयो आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। सो पूरा भयो, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं।
1: बेटा मैं कल अपने भतीजे के घर होके आया, देखकर हैरान रह गया कि वो लोग दिन भर एसी चलाते हैं, रोज वॉशिंग मशीन चलाते हैं, घर में 2-2 फ्रिज हैं, फिर भी उसका बिजली बिल पता है कितना आता है? 0। मैंने पूछा तो भतीजा बोला, चाचा जी सब ऊपर वाले की दया है। मतलब सोलर पैनल की। मैंने सोचा अब तो लगवाना ही पड़ेगा।
2: पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
3: हर घर सूर्य घर।
4: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गई इनेमोरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: यो सुन्नुहोस् कार्यक्रम सम्बन्धी एक सूचना। श्रोताहरू आगामी 3 तारीख जुन 2026 बुधबार साँझ 6:05 हामी लिएर आउनेछौ प्रत्यक्ष फोन इन कार्यक्रम। कानूनी सल्लाह कार्यक्रम अन्तर्गत विषय छ प्रोटेक्सन अफ वुमेन फ्रम द डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा तपाईहरूलाई जानकारी दिन भने हामी हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ अधिवक्ता परमित छेत्री। यस विषयमा हजुरहरूको कुनै पनि प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोमा फोन गर्न सक्नुहुनेछ। फोन नम्बर छ 0359220111। दिन अनि समय याद राख्नुहोला, आगामी 3 तारीख जुन 2026 बुधबार साँझ 6:05 हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। समय यस बेला साँझको 6:40 हुन लागेको छ। प्रस्तुत छ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। केही क्षण प्रतीक्षा साँच्नुहोला।
5: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मण्डाविया शनिबार शिलङमा 39 राष्ट्रिय खेलकुद 2027 तयारीको मूल्यांकन गर्न एक समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा मेघालयका मुख्यमन्त्री कनराड के संगमा भारतका युवा मामिला तथा खेलकुद मन्त्रालयकी राज्यमन्त्री रक्षा खड्से, मेघालयका खेलकुद तथा युवा मामिला मन्त्री वैलाद मिकी शायला, भारतीय ओलम्पिक संघकी अध्यक्ष पीटी उषा, युवा मामिला तथा खेलकुद मन्त्रालयका

0: वरिष्ठ अधिकारीहरू र पूर्वोत्तर राज्यका प्रतिनिधिहरू पनि उपस्थित थिए। डाक्टर मण्डाविया भन्नुभयो, राष्ट्रीय खेलकूदले डोपिङको बारेमा जागरूकता जगाउने मञ्चको रूपमा पनि काम गर्नुपर्छ र खेलाड़ीहरूलाई डोपिङको नराम्रो प्रभावको बारेमा जानकारी गराउनुपर्छ। बैठकको क्रममा सरोकारवालाहरूले आगामी राष्ट्रीय खेलकूद 2027 सम्बन्धित पूर्वाधार विकास, स्थल तयारी, समन्वय संयन्त्र र अन्य तयारी उपायहरूको प्रगतिको मूल्यांकन गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतीय सशस्त्र बलको रक्षा अध्यक्षको विशिष्ट पदभार ग्रहण गर्नुभएकोमा जनरल एनएस राजा सुब्रमणीलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रप्रति दशकौंदेखि समर्पित सेवा प्रदान गर्ने एक उच्च सम्मानित सैन्य नेता, उनको अनुकरणीय नेतृत्व र रणनीतिक दृष्टिकोणले हाम्रो सशस्त्र बलको क्षमता, एकता र भविष्यको तयारीलाई अझ बलियो बनाउनेछ, श्री तामाङले भन्नुभयो। पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम सिन्धियाले सिक्किमको दिगो विकास, जैविक कृषि र जिम्मेवार पर्यटनको मोडलको रूपमा उदय भएकोलाई प्रकाश पार्दै 360 करोड़ रूपियाँको मिशन सिक्किम अर्ग्यानिक्स पहलको शुरूआतको घोषणा गर्नुभएको छ। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयको मई 2026 संस्करणमा प्रकाशित आफ्नो सन्देशमा केन्द्रीय मन्त्रीले राज्यको 51 राज्य स्थापना दिवस समारोहको क्रममा सिक्किमको आफ्नो हालैको भ्रमणको सम्झना गर्नुभयो। श्री सिन्धियाले भन्नुभयो, मन्त्रालयको अद्वितीय विक्रय प्रस्ताव यूएसपी पहल अन्तर्गत शुरू गरिएको मिशन सिक्किम अर्ग्यानिक्सले सिक्किमलाई विश्वव्यापी रूपमा एकीकृत प्रीमियम अर्ग्यानिक अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। आफ्नो भ्रमणको क्रममा केन्द्रीय मन्त्रीले पर्यटन, शिक्षा र सम्पर्क क्षेत्रहरूमा धेरै प्रमुख परियोजनाहरूको समीक्षा गर्नुभएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रीय मन्त्रीलाई सिक्किमको प्रगति र सम्भावनाको बारेमा वहाँको शब्द र प्रशंसाका लागि धन्यवाद दिनुभयो। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज गान्तोकस्थित जिल्ला प्रशासन कार्यालयमा सीमा सड़क संगठन, जनरल रिजर्व इन्जिनियर फोर्स तथा सड़क निर्माण कार्यसँग सम्बन्धित ठेकेदार कम्पनीका प्रतिनिधिहरूसँग सिङताम डिक्चु सड़कको अवस्थाबारे महत्वपूर्ण समीक्षा बैठक गर्नुभयो। लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त सड़कको स्तरोन्नति तथा मरम्मत सम्भारको माग स्थानीय बासिन्दाहरूले निरन्तर उठाउँदै आएका छन्। गान्तोकका जिल्लापाल समेत उपस्थित रहनुभएको बैठकमा सड़कसँग सम्बन्धित विभिन्न समस्याहरू, निर्माण कार्यमा देखिएका चुनौतीहरू तथा त्यसको समाधानका सम्भावित उपायहरूबारे विस्तृत रूपमा विचार विमर्श गरियो। सांसद सुब्बाले जनताको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै यस महत्वपूर्ण सड़क खण्डको शीघ्र मरम्मत तथा सुधारका लागि आवश्यक पहल अघि बढ़ाउन र व्यवहारिक कार्ययोजना कार्यान्वयनमा जोड़ दिनुभएको बताइएको छ। भारतीय निर्वाचन आयोगकी निर्देशक भारतीय प्रशासनिक सेवाकी शुभ्रा सक्सेनाले आज गान्तोकस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आयोजित बैठकमा राज्यमा मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआरको तयारी र प्रगतिको समीक्षा गर्नुभयो। वहाँ हिजोदेखि 4 जूनसम्म सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। समीक्षाको क्रममा निर्देशकले राज्यभर एसआईआर 2026 अन्तर्गत गणना फर्म वितरण, मतदाता प्रमाणीकरण र अन्य गतिविधिहरूको स्थितिको मूल्यांकन गर्नुभयो। जलजीवन मिशन जेजेएम र स्वच्छ भारत मिशन ग्रामीण एसबीएमजी सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक आज पाकिमको रर्बन परिसरमा पाकिमकी जिल्लापाल परि बिश्नोईको अध्यक्षतामा सम्पन्न भयो। बैठकको उद्देश्य जेजेएम 2.0 र एसबीएमजीको कार्यान्वयनको मूल्यांकन गर्नु, सरोकारवालाहरूबीच समन्वय बलियो पार्नुमा केन्द्रित थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुम्बोङसुट गङतोकगुम लुन्सु सेनोङ यङमिलिक मुलम बङचक कुर्ताक सरे अङलट पेयुक उन आलेम आदुङ डाक्टर मनसुक मन्दवियानन कुङ सुक्याक सिलङका साम्थिप कक्यक ग्याकार आलेम आदुङ टुन्ठक नेचा नेथिप कक्यक सा डिक्लन प्रङ टुजुम माथुङ थोमो आरि टुजुमलै मेघालया सा गुलन कुर्थाक रेन कनराड के सकमा ग्याकार कुर्थाक अङलट पेयुक उन आलेम आदुङ

0: chilong na japimpo chokdi chokyong nabobe chokdi dilo yunen lichal ki limpu manchuk mandavya ki uki nabobe pimpo chu pyajen meghalaya da indian olympic association ta changchar ngadi penrik chuya yupobe chochi limpu prem singh tamang ki chief of defense staff of the indian armed force ki general ns raja subramani lo tashidile ta mendin phibobe kushap tamang ki sungbobe khongi mami yi oki nang kamense jikta chale na di gyagar dilo lem sungkyop uki na be ten lo khonglo gepo thole kishap phibobe union minister of ujung limpo jyoti raditya sindhi chogi denjong di kiden singpe yarge ngade yi thembe dina khongi tepo nabobe dile mission sikkim organic sumgya tukchu thi ki charji yangnang mikyul di making sikkim a globally recognized premium organic economy lapti khongi khyabda phibobe khong nani ra denjong na ngade chape nimo yangna 50 state food de yi zikor ni dina kheche charji delwa yukor lobjang da delthi dichuna jisip na yepo be dile chochi limpu prem singh tamang ki denjong ki dubde ta maum pe ni pe tenlo sengte na bi dina khonlo thuji ji phibu be lok sabha kushap indrang subhas chogi taring ga to na border roads organization yang na junglam digju pe thimi yampu jedi singtam digju ki junglam chakin tenlo kheche chokdi jakobe onang dekhe मिचुकी तेरिंग तेरिंग कु साथेले जुंगलाम दिलो लेम शिप्सो नाबे थोपियत येलेरा जाये पोबे छोगदी दिना गातो की जोंगपेन यांगना जुपोबे एमपी छोगी सुंगबोबे दी जुंगलाम गी तेनलो मालारा लेम जोशे की थापलाम ता अनांगी मिचु नेंसे प्या जुशे इन खोंगी सुंगबोबे डायरेक्ट Director Election Commission of India ECI Subra Saxena IS Khon Denjong Na Dole Chendi Taring Gato Na Special Intensive Revision Yang Na SIR Tendo Tadi Ziship Ki Kor Chief Electoral Officer Ki Lekhung Na Chokdi Jakobe Ziship Dina Genjin Ki Enumeration Form Distribution Tang Tho Shoku Goshe Yesho Shibju Electoral Verification Ta Jen SIR Nito Nishu Chatu Yi Nangsha Ngade Na Shechor Lensheki In The District Level Committee Chokdi Yangna Jal Jivan Mission Ta Swachha Bharat Mission Gramin Chokdi Dina Taring Pakyong Jongkhai Jongkhai Ruben Complex Na Chokpobe Dina Pakyong Ki Jongpen Pari Bishnoi Ki Uki nabobe, chokdi di mikyul di JJM 2.0 ta SBMG ki lalen tenlo jakobe. Lungtheka gato le taring ki lope nechul nara shuzo poi thuji chi.
1: श्रोता अब प्रस्तुत छ नेपालीमा एक वार्ता विषय छ भू संरक्षण एवं प्रबन्धन आलेखक अनन्या खड्का
2: विश्वभरिका जनमानसमा पर्यावरणको संरक्षण एवं सुरक्षाका लागि सचेतना जगाउन प्रत्येक वर्ष 5 जून विश्व पर्यावरण दिवस संसारभरि पालन गरिन्छ समुद्री प्रदूषण वायु प्रदूषण वैश्विक उत्ताप दिगो विकास वन्य प्राणी संरक्षण आदि जस्ता अनेकौं मुद्दाहरूबारे जागरूक गराउनका लागि विश्व पर्यावरण दिवस एउटा वैश्विक मञ्च हो संयुक्त राष्ट्र संघले सन् 1972 विश्वभरि 5 जूनको दिन विश्व पर्यावरण दिवस पालन गरिनुपर्ने सिद्धान्त लिएको थियो 1973 पहिलो विश्व पर्यावरण दिवस पालन गरिँदा त्यसको मुद्दा अथवा थीम थियो केवल एउटै धरती यसले के दर्शाउँछ भने शुरूआती वर्षदेखि नै विश्व पर्यावरण दिवस यो धरतीको महत्व यसको सुरक्षा अनि यो नै मानव जीवनको प्रमुख आधार हो भन्ने कुरामा केन्द्रित हुँदै आएको छ विश्वका 143 देशले प्रत्येक वर्ष विश्व पर्यावरण दिवस पालन गर्दछन् विश्वभरिका सरकार प्रमुख संगठन अनि नाम चलेका आईएनजीओ र एनजीओहरू यस अभियानमा सहभागी हुन्छनृ

हाम्रो देश र राज्यले पनि विश्व पर्यावरण दिवस धूमधामसँग पालन गर्दै आएको छ। यस वर्ष विश्व पर्यावरण दिवसको विषय छ हाम्रो भूमि हाम्रो भविष्य, भूमि पुनर्स्थापना, बढ़दो मरूभूमिकरण एवं चिस्यान क्षेत्रको विकास। यो जेनेरेशन रिस्टोरेशनको अभियान हो। पारिस्थितिकी तन्त्र अर्थात इको सिस्टमको बहाल गर्नको निम्ति यो नारा दिइएको छ। मानव जीवन सहित हरेक जीव जन्तु प्राणी र उद्भिदहरूका लागि वनजंगल, भूमिको आर्द्रता, समुद्री जीवन अनि सम्पूर्ण पर्यावरणमा सन्तुलन कायम हुन आवश्यक छ। सम्पूर्ण चराचर जगतको जीवनलाई सुरक्षित राख्नको निम्ति इको सिस्टम ठिक हुनु अनिवार्य छ। बढ़दो जलवायु संकट वा क्लाइमेट चेन्जबाट विश्वभरि आएको गड़बड़ीले मान्छेलाई सोच्न बाध्य तुल्याएको छ। मौसम यस्तै बेइमान भइरह्यो भने धरतीमा हाम्रो जीवन जोखिमले भरिनेछ। ग्लोबल वार्मिङले हामीलाई कहाली लाग्दो भविष्यको संकेत दिइरहेको छ। यसले विश्वभरिका पर्यावरणविद र वैज्ञानिकहरूको चिन्ता बढ़ाएको छ। यस वर्ष हैशटैग जेनेरेशन रिस्टोरेशन को जुन अभियान संचालन गरिएको छ त्यसले माटोको स्वास्थ्य, चिस्यान र सुक्खारोधी कार्यलाई विशेष महत्व दिएको छ। यो भू संरक्षण र प्रवर्धनका लागि चालिनु पर्ने अनिवार्य कदम हो। हामी जुन धरतीमा बाँचिरहेका छौं त्यो धरती नै हाम्रो जीवनको आधार हो। त्यसकारण यसको सुरक्षा पनि वर्तमान मानव पुस्ताको जिम्मेवारी हो। भूमिको स्वास्थ्य, खेतीपातीका लागि योग्य जमीनको पुनर्बहाली, वन्यीकरण, सुखाग्रस्त जमीनमा चिस्यानको विकास, सिमसारको प्रवर्धन आदि जस्ता कार्यहरू भू संरक्षण र त्यसको प्रवर्धनसँग जोड़िएका हाम्रा वर्तमान सरोकार र चासोका विषय हुन्। जमीनको स्वास्थ्यको पुनर्बहाली र विकासको मुद्दा किन आज विश्वव्यापी नारा बनेको छ भन्ने कुराप्रति घोत्लिन आवश्यक छ। भू स्वास्थ्यसँग हाम्रो स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ। जमीनले जे उत्पादन गर्दछ त्यो नै हाम्रो बाँच्ने आधार हो। त्यसकारण अनेकौं विषाक्त मल, खाद र युरियाहरूले दूषित बनाएको जमीनबाट केवल दूषित खाद्य पदार्थ मात्र उत्पादन हुँदैन, यसले जमीनको उर्वरा शक्ति पनि ध्वस्त पार्छ। खादको भरमा केही वर्ष उत्पादन हौसिएको जस्तो लागे तापनि त्यसले पार्ने दीर्घकालीन प्रभाव र जमीनबाट घट्ने उत्पादकता हाम्रो गम्भीर चिन्ताको विषय हुनुपर्दछ। भूवैज्ञानिकहरूको अनुसार अहिले विश्वभरि 40% भन्दा अधिक जमीन उत्पादन गर्न लायकको छैन। जमीनको मरूभूमिकरण अर्थात सुक्खाकरणका कारण विश्वभरिका करिब 3.2 बिलियन अर्थात 320 करोड़ मानिस प्रत्यक्ष रूपले प्रभावित छन्। स्पष्ट छ विश्वको आधा जनसंख्या सोझै भूमिको सुक्खापनको चपेटमा परिसकेको छ। जमीनको अस्वस्थ्यकरण हाम्रो जीवन विनाशको आधार बन्न सक्छ। यसकारण भू स्वास्थ्य बहालीको लागि आवश्यक कदम उठाउन जरूरी छ। यसका लागि संयुक्त राष्ट्र संघले केही महत्वपूर्ण अभ्यासहरू सुझाएको छ, जसमा पुनः वनीकरण, माटोको संरक्षण अनि परिमण्डलको पुनर्व्यवस्था प्रमुख छन्। भन्नुको अर्थ हामीले वन जंगल र रूखहरूको काट्नुको सट्टा अधिक भन्दा अधिक बिरूवाहरू रोप्नुपर्छ, माटोको स्वास्थ्यलाई ध्यान दिनुपर्छ। केही आर्थिक आय उपार्जन हुन्छ भन्दैमा माटोको स्वास्थ्य नै खराब हुने गरी खाद र यूरिया जस्ता विषाक्त मलहरूको प्रयोग गर्नु हुँदैन। यसले एक दुई पटक राम्रो फसल दिए पनि जमीनको उर्वरा शक्ति नष्ट गर्दछ अनि भविष्यमा उत्पादन हुन छोड्छ। हाम्रो इको सिस्टम पर्यावरण व्यवस्थालाई ठिक राख्नुपर्छ। यो भनेको वन जंगलमा मान्छेहरूको मनपरी खुसपैठी रोप्नुपर्छ, वन्यजन्तुहरूको शिकार बन्द गर्नुपर्छ, रूखपात र बोट बिरूवाहरू काट्न छोड्नुपर्छ अनि आवश्यकता भन्दा बढ़ी प्रकृतिको दोहन गर्नु हुँदैन। जमीनको स्वास्थ्य बहालीको कार्यले पर्यावरण मात्र राम्रो हुँदैन, यसले हाम्रो जीविकालाई पनि सहयोग पुर्याउँछ अनि जलवायु परिवर्तनसँग जुझ्न सघाउँछ। यसो भए मात्र मानव जीवन भावी जोखिमबाट सुरक्षित रहन सक्छ। अन्तर्राष्ट्रिय चिन्ताको अर्को मुद्दा हो मरूभूमिकरण अर्थात डिजर्टिफिकेशन। पृथ्वीमा अधिकांश जमीन सुक्खाको चपेटमा आउँदैछ। लहलह बाली हुर्कने जमीन ग्लोबल वार्मिङको कारण सुक्खाग्रस्त बनेको छ। मरूभूमिमा जसरी पानी मृग मरिचीका जस्तो हुन्छ त्यस्तै खेतीयोग्य जमीन पटपटी फुटेको छ। त्यहाँ पानीका मुहान र स्रोतहरू बन्द भएका छन्। यसरी उर्वर जमीन मरूभूमि जस्तो बनेको छ। वन विनाश, जन्तुचरण तथा जलवायु परिवर्तन यो सुक्खापनको प्रमुख कारण हो। जमीनको यस प्रकारको मरूभूमिकरणले हाम्रो परिमण्डल, जैव विविधता र मानव जीवनले उच्च जोखिम मोल्न परिरहेको छ। यसले गरीबी र पलायन निम्त्याउँछ। जलवायु परिवर्तनका कारण दिन दुई गुणा रात चौगुना गरेर जमीनको मरूभूमिकरण बढ़िरहेको छ। यो जल संकटसँग जुझ्न एउटा ठोस रणनीति बनाउन आवश्यक छ। यो नीतिमा समावेश छ पर्याप्त पानीको प्रबन्धन, सुखा

0: विरोधी खेतीपाती अनि समुदाय आधारित रणनीति। स्थानीय स्तरमा पनि यस्ता धेरै विधि छन् जसले जल संकटबाट पार पाउन सकिन्छ। हाम्रो सिमसार क्षेत्रहरूको सुरक्षा यसमा प्रमुख छ। यस वर्ष विश्वव्यापी रूपमा विश्व पर्यावरण दिवसको आयोजक छ साउदी अरेबिया। दिगो विकास, भूमि संरक्षण, चिस्यान तथा सिमसार प्रबन्धन अनि सम्पूर्ण परिमण्डलको सुरक्षाको चिन्ता र रणनीति नै यस वर्षको विश्व पर्यावरण दिवसको मूल मुद्दा बनेको छ। सामुदायिक सहभागिता, स्वच्छता अभियान, बिरूवारोपण, सचेतना संगोष्ठी आदि जस्ता कार्यहरूद्वारा हामी पनि यस दिवसमा सक्रियतापूर्वक योगदान दिन सक्नेछौ। धरतीलाई हामी माता भनेर सम्बोधन गर्दछौं। यही धरतीको हावा पानी र अन्न खाएर हामी जीवित रहन्छौं। स्वच्छ हावा पानी हाम्रो खुशियालीको बलियो आधार हो। पर्यावरण र खानपिन राम्रो भएन भने हाम्रो शरीर रोगको खानी बन्छ। शरीर रोगी भयो भने मन पनि निराश बन्छ। त्यसकारण पर्यावरणको सुरक्षा हाम्रो बचाइको अनिवार्य पाटो हो। हामीले धेरै ठूल्ठूला कुरा केही गर्नै पर्दैन। साना साना र मसिना अभ्यासहरूद्वारा पनि हामी पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्छौं। भूमिको संरक्षण र प्रवर्धनका लागि दैनिक जीवनमा निम्न कुराहरूको अभ्यासद्वारा हामी पर्यावरण सुरक्षाका महत्वपूर्ण हिस्सा बन्न सक्नेछौ। प्लास्टिकको प्रयोग बन्द गरौं। प्लास्टिकको बोतल, प्लास्टिकको ब्याग र प्लास्टिकका भाँडाकुराहरूको प्रयोग नगरौं। सिमसार र पानीको मूल फुट्ने क्षेत्रको संरक्षण गरौं। आर्थिक लोभमा परेर जमीनको उर्वरा शक्ति नष्ट नगरौं। जमीनमा खाद वा विषाक्त मलको प्रयोग नगरौं। जैविक खेतीलाई प्रोत्साहन र प्रवर्धन गरौं। जमीन बाँझो नराखौं। एकल बालीको सट्टा मिश्रित बाली लगाऊ। पानीको दुरूपयोग नगरौं। मितव्ययी बनौं। आवश्यकता भन्दा बढ़ी प्रकृतिको दोहन नगरौं। आकाशको पानीलाई जमा गरौं र खानपिन बाहेक अन्य आवश्यक कामहरूमा त्यसको प्रयोग गरौं। प्रकृतिसँग प्रेम र सहचार्य बढ़ौं। वन विनाश नगरौं। रूख काट्ने, जंगलमा आगो लगाउने र बोट बिरूवा नष्ट गर्ने काम तुरन्तै रोकौं। वन्य क्षेत्रमा जीवजन्तु चराउन बन्द गरौं। जहाँ हिँडेर जान सकिन्छ त्यहाँ वाहनको प्रयोग नगरौं। गाड़ीबाट निस्कने धुवा पनि पर्यावरण प्रदूषणको एउटा कारक हो। हरित अभियानलाई बढ़ावा दिउं। दैनिक जीवनमा ससाना प्रयोग र अभ्यासद्वारा हामी भू संरक्षण र प्रवर्धनमा उल्लेखनीय योगदान दिन सक्नेछौं। आउनुहोस्, विश्व पर्यावरण दिवसको सन्दर्भमा हामी पर्यावरण संरक्षणका लागि संकल्प गरौं। विश्वव्यापी यो अभियानमा हातेमालो गरौं।
1: यतिन्जेल सुन्नुभयो नेपालीमा एक वार्ता, विषय थियो भू संरक्षण एवं प्रबन्धन। आलेखक अनन्या खड्का। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। आदरणीय श्रोता, हजुरहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत लिएर हजुरहरूकै रेडियो सेटमा आइसकेका छौं। नेपाली अनुरोध संगीत कार्यक्रममा हजुरहरूलाई हार्दिक स्वागत गर्दछु। आज पनि हामी तपाईहरूका मनपर्ने गीतहरू, शुभकामना सन्देश लिएर आएका छौं। अब ढिला नगरी कार्यक्रमको शुरूआत गरौं पहिलो गीतबाट। साधना सरगमको आवाजमा रहेको गीतलाई मन पराउने हाम्रा श्रोता छन् डेभलपमेन्ट एरिया गांगटोकबाट राजु खरेल, इन्दिरा खरेल, दीपा खरेल अनि दिव्य खरेल। आउनुहोस् सुनौं हामी पनि यो गीत।

स्वर र संगीतको मिठाससँगै हजुरहरू जोडिरहनु भएको छ, हजुरहरूलाई सहस्र धन्यवाद। अब पालो छ अर्को अनुरोधको। यो गीत अनुरोधकर्ता हुनुहुन्छ हाम्रा नियमित श्रोता लुइङ रेशीथाङबाट जनार्दन गौतम, दने, इन्द्र, वैष्णवी, वरूण अनि तपन। उहाँहरूले कलाकार डेनी डेन्जोङपाको आवाजमा रहेको गीतलाई अनुरोध गर्नुभएको छ।

प्रिय श्रोता, जीवनमा संगीतले थकान मेटाउने मात्र होइन, मनलाई आनन्दित पनि बनाउँछ। त्यसैले जहाँ भए पनि मुस्कुराउँदै रहनुहोस् र आफ्ना प्रियजनसँग प्रेम बाँड्दै रहनुहोस्। अब प्रस्तुत छ अर्को मनमोहक गीत। हाम्रा नियम श्रोता अर्जुन प्रधान लेख्नुहुन्छ, नमस्कार, म अर्जुन प्रधान ग्याङटोकबाट। मलाई नेपाली संघ आशा भोसलेको आवाजमा रहेको फेरि आयो त्यो कालो रात भन्ने गीत बजाइदिनुहोला। साथीहरू देवकुमार बराइली, सोनु बराइली, सुशीला, लीला, देवकुमारी बस्नेत, एसएम बस्नेत, साहिल देवान, शान्ता तामाङ, कल्याण राई, लक्ष्मी प्रधान, दिपेन, अशोक, ललित, विजय, योगप्रसाद, आदर्श गौतम, टेकबहादुर गदाल र बिबी राईलाई सुनाउन चाहन्छु भन्नुभएको छ। आउनु श्रोता, हामी पनि सुनौं यो गीत।

0: साथै व्यापार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्न भोलि मुम्बईको भ्रमण पनि गर्नुहुनेछ। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता अर्थात सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यस सम्झौताले दुवै देशबीचको आर्थिक तथा रणनीतिक सम्बन्धलाई अझ सुदृढ हुने बताउनु भएको छ।
1: हमें विश्वास है कि व्यापक समझौता ओमान के साथ हमारे संबंधों को नई गति प्रदान करेगा। पहले दिन से ही भारत को ओमान की 98% उत्पाद श्रेणियों में शुल्क मुक्त पहुंच प्राप्त होगी और इससे भारत के ओमान को होने वाले 99% से अधिक निर्यात को लाभ मिलेगा। व्यापक आर्थिक साझेदारी समझौता सीईपीए हमारे साझा भविष्य की रूपरेखा है।
0: मन्त्री गोयलले सम्झौताबाट रोजगारीका अवसरहरू विस्तार हुने तथा विद्यार्थी, श्रमिक, महिला, किसान, माछापालक तथा सूक्ष्म साना र मझौला उद्यमी क्षेत्रले उल्लेखनीय लाभ प्राप्त गर्ने बताउनु भएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलद्वारा भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सम्बन्धमा लेखिएको एक लेख साझा गर्नुहुँदै उक्त लेखले भारत ओमान सीईपीएले भारतीय निर्यातकर्ताहरू नयाँ बजारमा पहुँच विस्तार गर्न, रोजगारी सृजना बढ़ाउन, किसानहरूको हित संरक्षण गर्न तथा दुवै देशबीच साझा समृद्धिलाई प्रवर्धन गर्न अवसर प्रदान गर्ने विषयलाई उजागर गरेको बताउनु भएको छ। पश्चिम बंगाल मन्त्री परिषद आज विस्तार गरिएको छ। कोलकाता स्थित लोकभवनमा आयोजित शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई मन्त्री परिषदमा समावेश गरिएको हो। राज्यपाल आरएन रविले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। यससँगै मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा मन्त्री परिषदको कुल सदस्य संख्या 41 पुगेको छ। आजको विस्तारमा 13 क्याबिनेट मन्त्रीलाई पनि समावेश गरिएको छ। नयाँ सरकार गठनपछि राज्य सरकारको प्रशासनिक संरचनालाई थप सुदृढ़ बनाउने महत्वपूर्ण कदममा यस मन्त्री परिषद विस्तारलाई हेरिएको छ। नयाँ मन्त्रीहरू राज्यका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने अनुभवी विधायकहरू रहेका छन्। भारत र अस्ट्रेलियाका रक्षा मन्त्रीहरूबीच दोस्रो रक्षा मन्त्री स्तरीय संवाद आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। भारतका रक्षा मन्त्री श्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री श्री रिचर्ड माल्सले बैठकको संयुक्त अध्यक्षता गर्नुभएको थियो। सामाजिक सञ्जालमा गरेको पोस्टमा रक्षा मन्त्री सिंहले द्विपक्षीय रक्षा सहयोगका सबै पक्षहरूको समीक्षा गरिएको र यसलाई अझ सुदृढ़ बनाउने उपायहरूबारे छलफल भएको जानकारी दिनुभएको छ। उहाँले भारत अस्ट्रेलिया रक्षा साझेदारी आगामी वर्षहरूमा निरन्तर प्रगति गर्न तयार रहेको बताउनुभयो। आफ्नो प्रारम्भिक सम्बोधनमा मन्त्री सिंहले भारत र अस्ट्रेलिया बीचको रक्षा सम्बन्ध हालका वर्षहरूमा उल्लेखनीय रूपमा सुदृढ़ भएको बताउनु भएको छ। अस्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड माल्सले दुवै देशले आफ्नो रक्षा साझेदारीलाई थप बलियो बनाएको उल्लेख गर्नुहुँदै समुद्री क्षेत्रमा संयुक्त रूपमा काम गरिरहेको बताउनु भयो। माल्सले यस भ्रमणले गर्दा भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीमा भइरहेको प्रगतिलाई प्रतिविम्बित गरेको छ। भारतका कृषि मन्त्री श्री शिवराज सिंह चौहानले आज मध्य प्रदेशको रायसेन जिल्लास्थित रामसिया गाउँबाट राष्ट्रव्यापी खेत बचाओ अभियानको शुभारम्भ गर्नुभएको छ। एक महिनासम्म सञ्चालन हुने यस अभियानको उद्देश्य कृषियोग्य जमीनको संरक्षण गर्नु तथा किसानहरूलाई वैज्ञानिक खेतीतर्फ प्रोत्साहित गर्नु हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौहानले खेत बचाओ अभियान माटो तथा खेतीयोग्य भूमिको संरक्षणका लागि सञ्चालन गरिएको बताउनुभयो। अभियान अन्तर्गत किसानहरूलाई माटो परीक्षण, माटो स्वास्थ्य कार्ड, प्राकृतिक खेती, मलको सन्तुलित प्रयोग तथा जल संरक्षण प्रविधिबारे जानकारी प्रदान गरिनेछ। साथै नक्कली मल, बिउ तथा विषादी पहिचान गर्ने तरिकाबारे पनि प्रशिक्षण दिइनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले देशभरि पेट्रोल र डिजलको पर्याप्त भण्डार रहेको जनाएको छ। पश्चिम एशियामा हालै विकसित घटनाक्रमबारे नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालयको ब्रिफिङलाई सम्बोधन गर्नुहुँदै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले सबै तेल विपणन कम्पनीहरूले पेट्रोल र डिजलको सहज आपूर्ति

0: सुनिश्चित गर्न देशभरका खुद्रा बिक्री केन्द्रहरूमा नियमित रूपमा आपूर्ति गरिरहेको जानकारी दिइन्। एलपीजी आपूर्तिबारे जानकारी दिनुहुँदै उहाँले पछिल्ला तीन दिनमा 1,21,00,000 भन्दा बढ़ी बुकिङ प्राप्त भएको र 1,22,00,000 भन्दा बढ़ी सिलिण्डर वितरण गरिएको बताइन्।
1: डोमेस्टिक एलपीजी घरेलू कुकिंग गैस के संबंध में पिछले तीन दिनों में 1,21,00,000 बुकिंग्स रिसीव हुई हैं, उसके अगेंस्ट 1,22,00,000 डिलीवरीज की गई हैं और 95% डिलीवरी ऑथेंटिकेशन कोड के साथ की गई हैं।
0: सचिव शर्माले राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई एलपीजी पेट्रोल तथा डिजलको बिक्री र वितरणमा हुने जमाखोरी र कालो बजार विरूद्ध पनि सतर्कता बढ़ाउन आग्रह गरिएको जानकारी दिन। यस अवधिमा देशभरिका 1,300 स्थानमा अनुगमन तथा छापा मारिएको छ भने 7 जनालाई पक्राउ गरेको पनि उहाँले जानकारी दिनुभयो। भारतको सर्वोच्च न्यायालयले नीट यूजी 2026 को पुनर्परीक्षा हालको कलम कागज अर्थात पेन एण्ड पेपर प्रणालीको सट्टा कम्प्यूटर आधारित माध्यमबाट संचालन गर्न माग गरिएको याचिका खारेज गरेको छ। न्यायाधीश पीएस नरसिम्हा र अरविन्द कुमारको संयुक्त न्यायपीठले परीक्षा रद्द भएपछि राष्ट्रिय परीक्षा एजेन्सी पहिला नै विभिन्न चुनौतीहरूको सामना गरिरहेको अवस्थामा कम्प्यूटर आधारित पुनर्परीक्षा संचालन गर्ने प्रश्न नै नउठ्ने टिप्पणी गरेको छ। न्यायालयले यस मुद्दाको अर्को सुनवाई आगामी जुलाई 27 लागि तय गरेको छ। सरकारले एलपीजी डिलरशिप तथा वितरक नियुक्ति प्रदान गर्ने दावी गर्दै नागरिकहरूबीच फैलिएको नक्कली ईमेलको खण्डन गरेको छ। प्रेस सूचना ब्यूरोको तथ्य जाँच इकाईले info@lpgvitarakchayan.in ठेगानाबाट पठाइएका ईमेलहरू नक्कली भएको र तिनको आधिकारिक एलपीजी वितरक छनौट प्रक्रियासँग कुनै सम्बन्ध नभएको जनाएको छ। पीआईबीको जाँच इकाईले एलपीजी वितरक छनौट सम्बन्धी प्रामाणिक जानकारी केवल आधिकारिक एलपीजी वितरक चयन पोर्टल मार्फत मात्र उपलब्ध हुने स्पष्ट पारेको छ। नागरिकहरूलाई यस्ता ठगीपूर्ण सन्देशहरूमा आफ्नो व्यक्तिगत जानकारी साझा नगर्न कुनै पनि भुक्तानी नगर्न तथा त्यस्ता सन्देशमा समावेश लिंकहरूमा क्लिक नगर्न आग्रह गरिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले एसियाली अण्डर 20 एथलेटिक्स च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय टोलीलाई बधाई दिनुभएको छ। श्री मोदीले 22 एसियाली अण्डर 20 एथलेटिक्स च्याम्पियनशीपमा 10 स्वर्ण सहित कुल 19 पदक जित्न सफल भारतीय टोलीलाई बधाई दिनुभएको छ। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एक पटक। प्रधानमन्त्री मोदी र म्यानमारका राष्ट्रपतिबीच द्विपक्षीय वार्ता सम्पन्न। भारत ओमान सीईपीए आजदेखि लागू। आर्थिक तथा रणनीतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा। पश्चिम बंगाल मन्त्री परिषद विस्तार। लोकभवनमा आयोजन भयो शपथ ग्रहण समारोह। देशभरि पेट्रोलियम पदार्थको पर्याप्त भण्डार रहेको संयुक्त सचिव शर्माले दिन जानकारी। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: आदरणीय श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। प्रस्तुत छ कार्यक्रम युवा बाणी।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी गान्तोकमा कार्यक्रम युवावाणी सुनिरहनु भएका मेरा प्यारा मित्रहरू सबैलाई म रोहन मंगरको तर्फबाट आजको यस विशेष रेडियो कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत जनाउँदछु। आज हामी अत्यन्तै संवेदनशील, प्रेरणादायी र जीवनसँग गाँसिएको विषय अभिभावकको आशीर्वाद, जीवनको उत्तम प्रसाद बारे केही विचार साझा गर्दैछौ। श्रोताहरू, कार्यक्रम अघि बढाउ। मानिसको जीवनमा धेरै कुरा महत्वपूर्ण हुन्छन्, शिक्षा, स्वास्थ्य, धन, प्रतिष्ठा र सफलता, तर यी सबैभन्दा माथि एउटा यस्तो शक्ति हुन्छ जसले हामीलाई जीवनभर ऊर्जा, साहस र मार्गदर्शन दिन्छ, त्यो हो अभिभावकको आशीर्वाद। अभिभावक हाम्रो जीवनका पहिलो शिक्षक हुन्। हामी बोल्न सिक्नु अघि उहाँहरूले हाम्रो आवाज बुझ्नुहुन्छ। हामी हिँड्न नसक्ने अवस्थामा उहाँहरूले हात समातेर अघि बढाउँछन्। हामीलाई संसारसँग परिचित गराउने, सही गलत छुट्याउन सिकाउने, संघर्षमा हिम्मत दिने र सफलतामा खुसी हुने व्यक्ति भनेका अभिभावक

आमा बुबाले आफ्नो सन्तानका लागि गरेको त्यागको मूल्य कुनै शब्दले मापन गर्न सकिँदैन। उहाँले आफ्ना चाहना दबाएर सन्तानको सपना पूरा गर्न खोज्छन्। आफू दुःख सहेर पनि सन्तानको अनुहारमा मुस्कान हेर्न चाहन्छन्। हाम्रो सुखमा उनीहरूको खुसी हुन्छ र हाम्रो पीडामा उनीहरूको मन रोइरहेको हुन्छ। हामी मध्ये धेरैले सायद दैनिक व्यस्ततामा यो कुरा महसुस गर्न छुटाइरहेका हुन्छौ कि हाम्रो जीवनको हरेक उपलब्धिको पछाडि अभिभावकको अथाह माया, परिश्रम र आशीर्वाद लुकेको हुन्छ। विद्यालयमा भर्ना गराउनु, पढाइको खर्च जुटाउनु, बिरामी हुँदा रातभर जाग्रमा बस्नु, असफल हुँदा सम्झाउनु र सफल हुँदा सबैभन्दा अगाडि उभिएर ताली बजाउनु, यी सबै अभिभावकका प्रेमका रूपमा हुन्। अभिभावकको आशीर्वाद किन जीवनको उत्तम प्रसाद हो भन्ने कुरा हामी जीवनका मोडहरूमा अझ स्पष्टसँग बुझ्न सक्छौ जब हामी कुनै कठिन निर्णय लिन खोजिरहेका हुन्छौ। उनीहरूको एक शब्दले आत्मविश्वास बढाउँछ। जब हामी हार मान्न खोज्छौ, उहाँहरूको साथले फेरि उठ्न सिकाउँछ। जब हामी सफल हुन्छौ, उहाँहरूको आँखामा देखिने गर्व नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार बन्छ। हाम्रो समाजमा एउटा सुन्दर भनाइ छ, आमा बाबुको सेवा नै सबैभन्दा ठूलो धर्म हो। यो भनाइ केवल संस्कार होइन, जीवनको गहिरो सत्य पनि हो। किनकि अभिभावकले हामीलाई जीवन दिएका छन्, पहिचान दिएका छन् र संसारमा बाँच्न सक्ने क्षमता दिएका छन्। आजको आधुनिक जीवनमा धेरै मानिसहरू काम, अध्ययन वा अन्य कारणले परिवारबाट टाढा बसिरहेका छन्। दूरी बढे पनि सम्बन्धको माया कहिले कम हुनुहुँदैन। फोनको एउटा कल, समयको सानो हिस्सा, आदरका केही शब्द, यी कुराले अभिभावकलाई धेरै खुसी दिन सक्छ। कहिलेकाहीँ उनीहरूलाई ठूलो उपहार चाहिँदैन, उहाँहरूलाई चाहिन्छ त केवल सन्तानको माया, सम्मान र सम्झना। हामीले अभिभावकको सम्मान केवल विशेष दिनमा मात्र होइन, हरेक दिन गर्नुपर्छ। उहाँहरूको अनुभवलाई सुन्नुपर्छ, भावनालाई बुझ्नुपर्छ र उहाँको योगदानको कदर गर्नुपर्छ। वृद्ध अवस्थामा उहाँहरूलाई हाम्रो साथ झन बढी आवश्यक हुन्छ। जुन हातले हामीलाई समातेका थिए, समय आएपछि त्यही हात समात्ने जिम्मेवारी हाम्रो हुन्छ। जीवनमा सफलता हासिल गर्नु राम्रो कुरा हो, तर त्यो सफलतामा अभिभावकको खुसी जोडिएको छ भने मात्र त्यो पूर्ण हुन्छ। अभिभावकको आशीर्वाद बिना जीवन अधुरो लाग्न सक्छ। उहाँको आशीर्वादले कठिन बाटो पनि सहज बनाइदिन्छ भन्ने विश्वास हाम्रो समाजमा पुस्तौदेखि रहँदै आएको छ। त्यसैले आजदेखि आफ्ना अभिभावकलाई समय दिऊ, उहाँहरूको सम्मान गरौ, धन्यवाद भनौ, उहाँहरूको माया र त्यागलाई सम्झौ। यदि उहाँहरू हामीसँग हुनुहुन्छ भने त्यो हाम्रो ठूलो सौभाग्य हो, र यदि उहाँहरू हामीबाट टाढा हुनुहुन्छ भने पनि उहाँहरूको शिक्षा र आशीर्वाद हाम्रो साथमा सधैँ रहन्छ। अभिभावकको आशीर्वादलाई जीवनको उत्तम प्रसाद किन भनिन्छ? मानिसको जीवनमा धेरै प्रकारका उपहारहरू आउँछन्। कसैले धन दिन्छ, कसैले अवसर दिन्छ, कसैले साथ दिन्छ, त एउटा यस्तो अमूल्य उपहार छ जुन नकिनेर पाइन्छ नखोजेर, त्यो अभिभावकको आशीर्वाद। यही कारणले यसलाई जीवनको उत्तम प्रसाद भनिन्छ। अभिभावकले सन्तानलाई केवल जन्म मात्र दिनुहुन्न, उहाँहरूले जीवन जिउन सिकाउनुहुन्छ। बाल्यकालदेखि नै हामीलाई बोल्न, हिँड्न, सोच्न, सिक्न र सही बाटो रोज्न मार्गदर्शन गर्नुहुन्छ। हामी सफल हुँदा उहाँहरू सबैभन्दा धेरै खुसी हुनुहुन्छ र असफल हुँदा सबैभन्दा पहिले हाम्रो हात समात्नुहुन्छ। अभिभावकको आशीर्वादमा निस्वार्थ प्रेम हुन्छ। उहाँहरूले कुनै स्वार्थ बिना सन्तानको भलो चाहनुहुन्छ। आफ्नो दुःख लुकाएर सन्तानको खुसीमा रमाउनुहुन्छ। आफ्नो इच्छा त्यागेर सन्तानको सपना पूरा गर्न लाग्नुहुन्छ। यस्तो प्रेम संसारमा दुर्लभ हुन्छ। जीवनमा कठिनाई आउँछन्, कहिलेकाहीँ हामी निराश हुन्छौ तर मान्न खोज्छौ। त्यस्तो बेला अभिभावकको एउटा हौसला फेरि अघि बढ्ने शक्ति दिन्छ। उहाँहरूको तिमी सक्छौ भन्ने विश्वासले मनमा साहस जगाउँछ। त्यसैले अभिभावकको आशीर्वाद केवल शब्द होइन, त्यो आत्मबल हो। हाम्रो समाज र संस्कृतिमा पनि अभिभावकको सम्मानलाई विशेष स्थान दिएको छ। आमा बुबालाई भगवान सरह मानिन्छ, किनकि उहाँहरूको माया, त्याग र आशीर्वादले नै परिवार, समाज र राष्ट्र निर्माणमा ठूलो भूमिका खेल्छ। प्रिय श्रोता मित्रहरू, आजको व्यस्त जीवनमा हामी कहिलेकाहीँ आफ्नै अभिभावकलाई समय दिन बिर्सिन्छौ, तर उहाँहरूलाई महँगो उपहार भन्दा धेरै आवश्यक हुन्छ हाम्रो सम्मान, हाम्रो माया र हाम्रो साथ। एक फोन, केही समयको कुरा, आदरका दुई शब्दले पनि उहाँहरूको मन खुसी हुन्छ। त्यसैले हामीले अभिभावकलाई केवल सम्झिने होइन, सम्मान गर्ने, सुन्ने, साथ दिने र उहाँहरूको योगदानको कदर गर्ने बानी बसाल्नुपर्छ। उहाँहरूको आशीर्वादले जीवन उज्यालो बनाउँछ। अभिभावकको आशीर्वादलाई जीवनको उत्तम प्रसाद यसकारण भनिन्छ किनकि त्यसमा प्रेम छ, त्याग छ, शुभकामना छ र हाम्रो उज्जवल भविष्यको कामना छ। यो यस्तो प्रसाद हो जसले जीवनभर साथ दिन्छ। श्रोताहरू, अहिलेलाई समय रहेको छ गीतको। गीतपछि पुनः हामी कार्यक्रम अघि बढाउनेछौँ।

श्रोताहरू, आजको व्यस्त जीवनमा अभिभावक प्रति सम्मान कसरी व्यक्त गर्न सकिन्छ? आउनुहोस् यस विषयबारे चर्चा गरौँ। जीवन अहिले निकै व्यस्त बन्दै गएको छ। काम, पढाइ, व्यवसाय, जिम्मेवारी र समयको दौडधुप बीच हामी दिन बिताइरहेका छौँ। बिहानदेखि बेलुकासम्मको व्यस्तताले कहिलेकाहीँ आफ्ना प्रयोजनका लागि समय निकाल्न पनि कठिन हुन्छ। यही व्यस्तता बीच धेरै पटक हामी अभिभावक प्रति आफ्नो माया, सम्मान र कृतज्ञता व्यक्त गर्न ढिलो गरिरहेका हुन्छौँ। अभिभावक हाम्रो जीवनका आधार स्तम्भ हुन्। उहाँहरूले हामीलाई जन्मदिन भयो, हुर्काउनु भयो, पढाउनु भयो र जीवनका

हरेक मोडमा साथ दिनुभयो। आज हामी जहाँ छौ त्यसको ठूलो हिस्सा उहाँहरूको मेहनत, त्याग र माया हो। त्यसैले उहाँहरूप्रति सम्मान व्यक्त गर्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो संस्कार पनि हो। अभिभावक प्रति सम्मान व्यक्त गर्ने सबैभन्दा सरल तर प्रभावकारी उपाय हो समय दिनु। व्यस्त जीवनमा पनि केही समय आफ्ना आमा बुबासँग बसेर कुरा गर्नु, उहाँको दिन कस्तो बित्यो भनेर सोध्नु, उहाँको कुरा ध्यान दिएर सुन्नु, यिनले ठूलो अर्थ राख्छ। कहिलेकाहीँ 5-10 मिनटको कुराकानीले पनि उहाँहरूलाई धेरै खुसी दिन सक्छ। यदि हामी उहाँहरूसँगै छैनौँ भने फोन गर्नु, भिडियो कल गर्नु वा सन्देश पठाउनु पनि सम्मान र मायाको सुन्दर अभिव्यक्ति हो। कस्तो हुनुहुन्छ, खाना खानुभयो, स्वास्थ्य कस्तो छ, यस्ता सामान्य प्रश्नले पनि उहाँहरूलाई आफू सम्झिएको अनुभूति गराउँछ। अर्को महत्वपूर्ण कुरा हो उहाँहरूको अनुभव र विचारको सम्मान गर्नु। अभिभावकसँग जीवनको लामो अनुभव हुन्छ, उहाँहरूको सुझाव हाम्रो जीवनमा धेरै उपयोगी हुन सक्छ। सबै कुरा मान्नै पर्छ भन्ने होइन, तर उहाँहरूको कुरा ध्यानपूर्वक सुन्नु र आदरपूर्वक प्रतिक्रिया दिनु सम्मानको चिन्ह हो। अभिभावक प्रति सम्मान व्यवहारबाट पनि देखिन्छ। आदरपूर्वक बोल्नु, रिसमा पनि नराम्रो शब्द प्रयोग नगर्नु, निर्णयमा उहाँहरूको भावना बुझ्नु र सानो सानो काममा सहयोग गर्नु, यी सबै सम्मानको रूप हुन्। घरमा सँगै हुँदा घरको काममा सहयोग गर्नु पनि सम्मान हो। औषधि ल्याइदिनु, अस्पताल लैजानु, बजारको सामान किनिदिनु वा आराम गर्न आग्रह गर्नु, यस्ता साना कामले ठूलो स्नेह झल्काउँछ। प्रिय श्रोता मित्रहरू, अभिभावकलाई महँगो उपहार भन्दा धेरै मूल्यवान लाग्ने कुरा भनेको आफ्नो सन्तानको माया र आदर हो। उहाँहरूलाई कहिले काहीँ धन्यवाद भन्नुहोस्, तपाईँहरूले मेरो लागि धेरै गर्नुभयो भन्नुहोस्, यस्तो शब्दले उहाँहरूको मन गहिरोसँग हुन्छ। विशेष गरी वृद्ध अवस्थामा अभिभावकलाई हाम्रो साथ अझ बढी चाहिन्छ। उमेर बढ्दै जाँदा उहाँहरूलाई शारीरिक भन्दा पनि भावनात्मक साथको आवश्यकता बढी हुन्छ। त्यस्तो बेला हामीले धैर्यपूर्वक साथ दिनुपर्छ, उहाँहरूको एक्लोपन बुझ्नुपर्छ, समय दिनुपर्छ, सम्मान दिनुपर्छ। हाम्रो नेपाली संस्कृतिले सधैँ आमा बुवाको सम्मान गर्न सिकाएको छ। यो केवल परम्परा होइन, मानवता पनि हो। जसले आफ्नो अभिभावकको सम्मान गर्छ, उसले आफ्नो मूल, आफ्नो इतिहास र आफ्नो पहिचानको सम्मान गरिरहेको हुन्छ। आजको व्यस्त जीवनमा अभिभावक प्रति सम्मान व्यक्त गर्न ठूलो अवसर हो। विशेष दिन कुर्नु पर्दैन, सम्मान दैनिक व्यवहारमा देखिन्छ। समय दिएर, आदरपूर्वक बोलेर, साथ दिएर, सम्झेर, प्रेम गरेर अभिभावकको अनुभव र सल्लाह किन महत्वपूर्ण हुन्छ? श्रोताहरू, मानिसको जीवन सिकाइको यात्रा हो। हामी हरेक दिन केही न केही नयाँ कुरा सिकिरहेको हुन्छौँ, तर केही सिकाइ किताबबाट पाइन्छ, केही आफ्नो अनुभवबाट र केही त व्यक्तिबाट पाइन्छ जसले जीवनलाई धेरै नजिकबाट बुझेका हुन्छन्। यस्ता व्यक्तिहरूमध्ये सबैभन्दा नजिक र सबैभन्दा विश्वासिल मार्गदर्शन हुन्। अभिभावकको अनुभव महत्वपूर्ण हुन्छ, किनकि उहाँहरूले जीवनका धेरै चरण पार गर्नुभएको हुन्छ। सङ्घर्ष, अभाव, सफलता, असफलता, सम्बन्ध, जिम्मेवारी र समयका परिवर्तनहरू उहाँहरूले आफ्नो जीवनमा भोग्नु भएको हुन्छ। त्यसैले उहाँहरूको अनुभव केवल विचार होइन, जीवनले सिकाएको पाठ हो। श्रोताहरू, अहिलेलाई भने समय रहेको छ गीतको। गीतपछि फेरि हामी कार्यक्रम अघि बढाउनेछौँ।

हामी कुनै निर्णय लिन खोज्दा जस्तै पढाइ, जागिर, सम्बन्ध, भविष्य र परिवारसँग सम्बन्धित विषयमा अभिभावकको सल्लाह उपयोग हुन्छ। उहाँहरूले हामीलाई आफ्नो दृष्टिकोण दिनुहुन्छ। कहिलेकाहीँ हामी भावनामा निर्णय गर्न खोजिरहेको हुन्छौँ तर उहाँहरूको अनुभवले हामीलाई सोचेर निर्णय गर्न सिकाउँछ। अभिभावकको सल्लाहको अर्को विशेषता भनेको त्यसमा निस्वार्थ भावना हुनु हो। उहाँहरूले सन्तानको भलो बाहेक अरू केही चाहनुहुन्न। उहाँहरूको सल्लाहमा प्रेम हुन्छ, सुरक्षा हुन्छ र हाम्रो राम्रो भविष्यको चिन्ता हुन्छ। यही कारणले उहाँहरूको सुझावलाई विशेष महत्व दिन्छ। जीवनमा कहिलेकाहीँ हामी भ्रमित हुन्छौँ, सही र गलत छुट्याउन गाह्रो हुन्छ। साथीभाइ, समाज र परिस्थितिको दबावले निर्णय कठिन हुन सक्छ। त्यस्तो अवस्थामा अभिभावकको अनुभव दिशा निर्देश जस्तै हुन्छ। उहाँहरूले आफूले भोगेका अनुभवबाट बाटो देखाउनुहुन्छ। उहाँहरूको एक वाक्यले पनि ठूलो अन्यल हटाउन सक्छ। अभिभावकले केवल सफलता हासिल गर्ने उपाय मात्र सिकाउनुहुन्न, असफलता स्वीकार गरेर फेरि उठ्ने साहस पनि सिकाउनुहुन्छ। हार भएपछि निराश नहुनु, गल्तीबाट सिक्नु, धैर्य राख्नु र अघि रहनु यी जीवनका गहिरा शिक्षा हुन् जुन धेरै जसो हामी अभिभावकबाटै सिक्छौ। प्रिय श्रोता मित्रहरू, आजको पुस्ता प्रविधिसँग धेरै नजिक छ, जानकारीको पहुँच धेरै छ। मोबाइल र इन्टरनेटबाट धेरै कुराहरू सजिलै पाइन्छ तर जानकारी र अनुभव एउटै कुरा होइनन्। जानकारीले उत्तर दिन सक्छ तर अनुभवले सही निर्णय लिन मदत गर्छ। यही ठाउँमा अभिभावकको भूमिका अझ विशेष हुन्छ। हामीले कहिलेकाहीँ हामीलाई सबै थाहा छ भन्ने सोच्न सक्छौ तर जीवनका केही कुरा समयसँग मात्र बुझिन्छ। अभिभावकले त्यो समय पार गरिसक्नु भएको हुन्छ। त्यसैले उहाँहरूको कुरा सुन्नु भनेको केवल सल्लाह लिनु होइन, जीवनको समुचित ज्ञानलाई सम्मान गर्नु हो। यसको अर्थ हरेक कुरा मान्नुपर्छ भन्ने होइन। समय बदलिएको छ, सोच बदलिएको छ, सन्तानको आफ्नै विचार र निर्णय पनि महत्वपूर्ण हुन्छ तर फरक विचार भए पनि अभिभावकको कुरा सुन्नु, बुझ्नु र सम्मान गर्नु आवश्यक हुन्छ। संवादले नै परिवारलाई बलियो बनाउँछ। अभिभावकको अनुभवले पुस्तक बीचको सम्बन्ध पनि जोड्छ। उहाँहरूको कथा सुन्दा हामी आफ्नो परिवारको इतिहास बुझ्छौँ, सङ्घर्ष बुझ्छौँ, मूल्य र संस्कार बुझ्छौँ। यसले हामीलाई आफ्नो जरा सम्झाइराख्छ। अभिभावकको अनुभव र सल्लाह महत्वपूर्ण हुन्छ किनकि त्यसमा जीवनको भोगाई, सङ्घर्षको शिक्षा, माया, चिन्ता र हाम्रो भविष्यको शुभकामना मिसिएको हुन्छ। उहाँहरूको सल्लाह हाम्रो यात्राको सहारा हो। कहिलेकाहीँ त्यो चेतावनी हुन्छ, कहिलेकाहीँ प्रेरणा र कहिलेकाहीँ आशा। वृद्धावस्थामा अभिभावकको हेरचाह गर्नु किन आवश्यक छ? जीवन एउटा चक्र हो। बाल्यकालमा हामी सानो हुन्छौँ, असहाय, निर्भर र हेरचाहको आवश्यकता पर्ने अवस्थामा त्यही बेला हाम्रो अभिभावकले हाम्रो हात समातेर हामीलाई हुर्काउनुहुन्छ, बोल्न सिकाउनुहुन्छ, हिँड्न सिकाउनुहुन्छ, जीवनका आधारभूत पाठ सिकाउनुहुन्छ। समयसँगै हामी ठूलो हुँदै जान्छौँ, जिम्मेवारी बढ्दै जान्छ अनि एक दिन त्यही अभिभावक वृद्ध अवस्थामा पुग्नुहुन्छ जहाँ उहाँहरूलाई फेरि साथ, माया र हेरचाहको आवश्यक पर्न थाल्छ। वृद्ध अवस्थामा अभिभावकको हेरचाह आवश्यक हुनको पहिलो

कारण हो। कृतज्ञता हामीले आज जे पाएका छौँ, जीवन, शिक्षा, संस्कार, आत्मविश्वास र अवसर, त्यसको ठूलो हिंसा उहाँहरूको योगदान हो। उहाँहरूले आफ्ना धेरै सपना थाती राखेर सन्तानको भविष्य बनाउनु भयो, त्यसैले उहाँहरूलाई आवश्यकता परेको बेला साथ दिनु केवल जिम्मेवारी होइन कृतज्ञताको अभिव्यक्ति पनि हो। उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ, स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ, ह्यान्डल गर्न कठिन हुन सक्छ, औषधि, नियमित जाँच, आराम र सहयोगको आवश्यकता बढ्न सक्छ। यस्तो अवस्थामा अभिभावकलाई शारीरिक रूपमा मात्र होइन मानसिक र भावनात्मक रूपमा पनि हाम्रो साथ चाहिन्छ। वृद्ध अवस्थामा धेरै अभिभावकले एक्लोपन पनि महसुस गर्न सक्नुहुन्छ, सन्तान काम वा पढाइका कारण टाढा हुन सक्छन्, परिवारको संरचना बदलिन सक्छ, साथीभाइको घेरा पनि सानो हुँदै जान्छ। यस्तो अवस्थामा उहाँहरूलाई कसैले ध्यानपूर्वक सुनेको साथ दिएको र सम्झिएको अनुभूति हुन धेरै महत्वपूर्ण हुन्छ। प्रिय श्रोता मित्रहरू, अहिले भने समय रहेको छ गीतको, गीतपछि पुनः हामी कार्यक्रम अघि बढाउनेछौँ।

प्रिय श्रोताहरू, अभिभावकको हेरचाह भन्नाले केवल आर्थिक सहयोग मात्र होइन, हेरचाह भनेको समय दिनु हो, उहाँहरूको स्वास्थ्यको ख्याल गर्नु हो, उहाँहरूको कुरा सुन्नु हो, भावनालाई बुझ्नु हो, सम्मानका साथ व्यवहार गर्नु हो। कहिलेकाहीँ वृद्ध अभिभावकलाई महँगो वस्तु आवश्यक हुँदैन, उहाँहरूलाई चाहिन्छ आफ्नो सन्तानको साथ बिहानको एक कप चिया सँगै पिउन पाउनु, केही बेर बसेर कुराकानी गर्न पाउनु, आफ्नो अनुभव सुनाउनु पाउनु। यी कुराहरूले उहाँहरूको मनमा ठूलो शान्ति दिन्छ। उहाँहरूको स्वास्थ्यप्रति सचेत हुनु पनि उत्तिकै महत्वपूर्ण छ। समयमै स्वास्थ्य जाँच गरिदिनु, औषधि व्यवस्था मिलाइदिनु, आवश्यक पर्दा अस्पताल साथ दिनु, खानपानमा ध्यान दिनु, यी सबै हेरचाहका महत्वपूर्ण पक्ष हुन्। त्यसै गरी वृद्ध अवस्थामा सम्मानको आवश्यकता झन बढी हुन्छ। उमेरसँग उहाँहरूको निर्णय क्षमता वा काम गर्ने क्षमता घट्न सक्छ, तर उहाँहरूको गरिमा कहिले घट्दैन। त्यसैले उहाँहरूको विचारलाई सुन्नु, आदरपूर्वक बोल्नु र परिवारका निर्णयमा सहभागी गराउनु आवश्यक हुन्छ। हाम्रो समाजमा अभिभावकको सम्मानलाई किन ठूलो मूल्यको रूपमा हेरिन्छ? हाम्रो समाजमा अभिभावकलाई सम्मान गर्नु ठूलो मूल्यको रूपमा हेरिन्छ किनकि उहाँहरू हाम्रो जीवनको पहिलो शिक्षक, मार्गदर्शक र संरक्षक हुनुहुन्छ। जन्मैदेखि हुर्काई, शिक्षकदेखि संस्कारसम्म हाम्रो जीवनको आधार निर्माणमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ। उहाँहरूको माया, त्याग, परिश्रम र समर्पणले नै सन्तानको भविष्य आकार लिन्छ। अभिभावकले आफ्ना सन्तानका लागि धेरै सङ्घर्ष गर्नुभएको हुन्छ, आफ्नो खुसीभन्दा सन्तानको खुसीलाई अगाडि राख्नुहुन्छ। त्यसैले उहाँहरूप्रति सम्मान गर्नु, कृतज्ञता व्यक्त गर्नु पनि हो। यो केवल परिवारभित्रको व्यवहार मात्र होइन, हाम्रो संस्कार र सभ्यताको परिचय पनि हो। हाम्रो नेपाली समाजमा आमा बुबालाई भगवान सरह मान्ने परम्परा छ। उहाँहरूको आशीर्वादलाई शुभ मानिन्छ र उहाँहरूको अनुभवलाई जीवनको मार्गदर्शन रूपमा लिन्छ। यही सोचले परिवारलाई जोडेर राख्छ, पुस्ताबीच समझदारी बढाउँछ र समाजमा नैतिक मूल्य कायम राख्छ। अभिभावकको सम्मान गर्नु भनेको आफ्नो मूल, आफ्नो संस्कार र आफ्नो पहिचानको सम्मान गर्नु पनि हो। जसले आफ्नो अभिभावकलाई आदर गर्छ, उसले परिवार र समाजप्रतिको जिम्मेवारी पनि बुझ्छ। अन्त्यमा, अभिभावकको सम्मान हाम्रो समाजको ठूलो मूल्य हो किनकि यसले प्रेम, कृतज्ञता, जिम्मेवारी र संस्कारलाई जोगाएर राख्छ। आउनुहोस्, हामी सबै आफ्ना अभिभावकको सम्मान गरौँ, समय दिउँ र उहाँहरूको योगदान सधैँ कदर गरौँ। आजको कार्यक्रमको अन्तिम चरणमा आइपुग्दा हामीले अभिभावकसँग सम्बन्धित धेरै महत्वपूर्ण पक्षहरूबारे छलफल गर्यौं। अभिभावकको आशीर्वादलाई जीवनको उत्तम प्रसाद किन भनिन्छ, व्यस्त जीवनमा उहाँहरूप्रति सम्मान कसरी व्यक्त गर्न सकिन्छ, उहाँहरूको अनुभव र सल्लाह किन महत्वपूर्ण हुन्छ र वृद्ध अवस्थामा उहाँहरूको हेरचाह किन आवश्यक छ भन्ने विषयमा विचार साझा गर्यौं। यी सबै विषयको सार एउटै छ, अभिभावक हाम्रो जीवनका आधार हुन्। हामीले जीवनमाको पहिलो स्पर्श, पहिलो शब्द, पहिलो शिक्षा र पहिलो सुरक्षा आफ्नो अभिभावकबाट पाउँछौ। उहाँहरूले हामीलाई केवल जन्म दिनुभएको होइन, जीवन बुझ्ने दृष्टि, संघर्ष, जुझ्ने साहस र सपनालाई पछ्याउने आत्मविश्वास पनि दिनुभएको छ। त्यसैले उहाँहरूको आशीर्वादलाई जीवनको उत्तम प्रसाद भनिन्छ। त्यो आशीर्वाद माया, त्याग, शुभकामना र निस्वार्थ सबमा समर्पणमा मिसिएको हुन्छ। प्रिय श्रोता मित्रहरू, हाम्रो समाजको सुन्दरता परिवारमा छ, परिवारको शक्ति सम्बन्धमा छ र सम्बन्धको जरा अभिभावकमा छ। अभिभावकलाई सम्मान गर्नु भनेको आफ्नो मूल्य, संस्कार र पहिचानलाई सम्मान गर्नु हो। उहाँहरूको मुस्कान हाम्रो सुख लुकेको हुन्छ र उहाँहरूको आशीर्वादमा हाम्रो सफलताको शक्ति। आउनुहोस्, हामी सबै आज एउटा सानो संकल्प गरौँ, आफ्ना अभिभावकलाई समय दिने, उहाँहरूलाई धन्यवाद दिने, उहाँहरूको अनुभव सुन्ने र उहाँहरूको सम्मान गर्ने र आवश्यकता पर्दा उहाँहरूको साथ उभिने। किनकि जीवनमा धेरै कुरा फेरिन्छ, तर अभिभावकको माया, त्याग र आशीर्वादको मूल्य कहिले घट्दैन। यही भावनाका साथ आजको कार्यक्रम यति नै। फेरि यस्तै महत्वपूर्ण विषय लिएर उपस्थित हुनेछु। सुन्दै रहनु भएकोमा यहाँहरूलाई सबैलाई हार्दिक धन्यवाद। नमस्कार।

0: भी पजारी।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 सम्म बीएलओहरू

0: ले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ECINET एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोता अब सुन्नुहोस् एकै कलाकार अभिजितको आवाजमा रहेका केही गीतहरू। गीत सुन्न अघि सुन्नुहोस् यो कार्यक्रम सम्बन्धी एक सूचना। श्रोताहरू, आगामी 3 तारीक जुन 2026 बुधबार साँझ 6:05 हामी लिएर आउनेछौ प्रत्यक्ष फोन इन कार्यक्रम। कानूनी सल्लाह कार्यक्रम अन्तर्गत विषय छ प्रोटेक्सन अफ वुमेन फ्रम द डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा तपाईहरूलाई जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ अधिवक्ता परमित छेत्री। यस विषयमा हजुरहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोमा फोन गर्न सक्नुहुनेछ। फोन नम्बर छ 0359220111। दिन अनि समय याद राख्नुहोला, आगामी 3 तारीक जुन 2026 बुधबार साँझ 6:05 सूचना पूरा भयो। श्रोता अब सुनौ एकै कलाकार अभिजितका आवाजमा रहेका केही गीतहरू।

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम शास्त्रीय संगीत अन्तर्गत शास्त्रीय वादन वासुरी राजेन्द्र प्रसन्नबाट।

हजारौं गीतमा आफ्नो स्वर भरेर करोड़ौं संगीत प्रेमीको मन जित्न सफल आशा भोसलेलाई भारतीय संगीतको अमूल्य सम्पत्तिका रूपमा चिनिन्छ। आशा भोसलेको जन्म 8 सेप्टेम्बर 1933 साङ्लीमा भएको थियो। उहाँ प्रसिद्ध नाटककार तथा गायक दीननाथ मंगेशकरकी छोरी हुन्। बाल्यकालदेखि नै संगीतको वातावरणमा हुर्किनु भएको आशाले निकै सानो उमेरदेखि नै गायन यात्रा शुरू गरेकी थिइन्।

पिताको निधनपछि परिवारको आर्थिक अवस्था कठिन बनेको थियो। त्यसपछि उहाँले आफ्नी दिदी लता मंगेशकरसँगै संगीत क्षेत्रमा संघर्ष गर्नुभयो। शुरूआती दिनहरू सजिला थिएनन्, तर मेहनत र प्रतिभाले उहाँलाई सफलताको शिखरसम्म पुर्यायो।

प्रिय श्रोताहरू, आशा भोसले हिन्दी मात्र होइन मराठी, बंगाली, गुजराती, पंजाबी, नेपाली लगायत धेरै भाषामा गीतहरू गाउनुभएको छ। उहाँको जम्मा 12,000 भन्दा बढी गीतहरू रेकर्ड गर्नुभएको छ, जुन आफैमा एउटा ऐतिहासिक उपलब्धि हो। उहाँको स्वरको विशेषता भनेको जुनसुकै शैलीको गीतलाई सहज रूपमा प्रस्तुत गर्न सक्ने क्षमता हो। रोमान्टिक, शास्त्रीय, गजल, पप, लोक तथा आधुनिक सबै प्रकारका गीतमा उत्तिकै सफल हुनुहुन्थ्यो आशा भोसले।

श्रोता, यो सुन्नुहोस् कार्यक्रम सम्बन्धी एक सूचना। श्रोताहरू, आगामी 3 तारीक जुन 2026 बुधबार साँझ 6:05 हामी लिएर आउनेछौ प्रत्यक्ष फोन इन कार्यक्रम, कानूनी सल्लाह कार्यक्रम अन्तर्गत। विषय छ प्रोटेक्सन अफ वुमेन फ्रम द डोमेस्टिक भायोलेन्स एक्ट 2005। यस विषयमा तपाईहरूलाई जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ अधिवक्ता परमित छेत्री। यस विषयमा हजुरहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोमा फोन गर्न सक्नुहुनेछ। फोन नम्बर छ 0359220111। दिन अनि समय याद राख्नुहोला, आगामी 3 तारीक जुन 2026 बुधबार साँझ 6:05 सूचना पूरा भयो। आशा भोसले आफ्नो लामो सांगीतिक यात्रामा धेरै प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु भएको छ। उहाँलाई भारत सरकारले पद्मभूषण, पद्मविभूषण लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको छ। करिब 70 दशक भन्दा लामो सांगीतिक यात्रामा आशा भोसले असंख्य कालजयी गीतहरू गाउनु भएको छ। उहाँको स्वर आज पनि उस्तै लोकप्रिय र प्रेरणादायी मानिन्छ।

श्रोता, संघर्ष, मेहनत र निरन्तर साधनाको उत्कृष्ट उदाहरणको रूपमा मानिने आशा भोसलेको 92 वर्षको उमेरमा दुखद निधन भयो 12 अप्रेल 2026 दिन। उहाँले हामीलाई छोडेर गए तापनि उहाँका कालजयी गीतहरू हामी समक्ष अमर रहनेछन् युगौं युग। आशा भोसलेको स्वरले आगामी पुस्तालाई पनि प्रेरणा दिइरहोस् भन्ने शुभकामना व्यक्त गर्दै यो अन्तिम गीत छोड्दै आजको कार्यक्रम

मिडियमको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, यिनै विविध कार्यक्रमका साथमा आजको सेवा पूरा हुँदछ। भोलि पुनः अन्य कार्यक्रम लिएर बिहान 36 मा उपस्थित हुने नै छौं। हामीसँगै रहनुहुने सम्पूर्ण श्रोतालाई सहस्र धन्यवाद भन्दै विदा लिँदैछौ। स्वस्थ रहनुहोस्, सुखी रहनुहोस्, खुशी रहनुहोस्। जय हिन्द, शुभरात्री।